0: तिमलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
2: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97140131429।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिक।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9800888778।

0: जिल्दै सुदूरपश्चिम 31 बहुवर्षीय योजना रुग्ण पूँजीगत लाभ गर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत.
1: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन, आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह, फिजीमा एचआईभी संक्रमण बढ़ेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा,
0: नेपालले घरेलु भूमिमा बंगलादेशसँग टी20 आई खेल्ने आईपीएलको मिनी

0: अक्सन भारतमै महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा, भदौ 14 अवरूद्ध कृष्ण भीरको सड़कमा अहिले बिहानबाट सवारी साधन आवागमन शुरू भएको प्रसंग।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा आजदेखि सवारी साधन दुईतर्फी रूपमा संचालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै कृष्णभीर क्षेत्रमा निर्माण गरिएको नयाँ ट्र्याकबाट 2083 असोज 1 बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी संचालनमा ल्याएको जनाएको हो। गत भदौ 10 र 14 रसुवा स्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढ़ीका कारण कृष्णभीर क्षेत्रमा सड़क भाँसिएपछि पृथ्वी राजमार्गको आवागमन अवरूद्ध भएको थियो। त्यसपछि सम्बन्धित निकायहरूको निरन्तर प्रयासमा सो स्थानमा नयाँ ट्र्याक निर्माण गरिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पाण्डे गौतमद्वारा जारी सूचनामा नयाँ ट्र्याक निर्माण गरी राजमार्गलाई आजदेखि दुईतर्फी संचालनमा ल्याउन लागि उल्लेख छ। यद्यपि कृष्णभीर सहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै पनि सड़क भाँसिने, पहिरो जाने, ढुंगा माटो खस्ने लगायतका जोखिमहरू कायम रहेको प्रशासनले जनाएको छ। त्यसैले सवारी साधन या यात्रुलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ। पानी परिरहेको समयमा सड़कमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सुरक्षाकर्मी र सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। सड़कको अवस्था र यातायात संचालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न पनि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।
0: प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने विषय नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले नियमावलीको नियम 140, 11 र नियम 259 कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने आदेश हिजो जारी गरेको हो। 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले बनाएको नियमावलीको नियम 140, 11 संविधान संशोधन सम्बन्धी विधेयकका पक्षमा दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगे सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ। नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा, समिति र सदस्यका हकमा यो नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने उपनियम 1 र यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारका रूपमा रहने उपनियम 2 भन्ने उल्लेख गरिएको छ। कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कमलादेवी पन्त समेतले प्रतिनिधि सभा नियमावलीका ती व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। विपक्षी दलका सांसदहरूले बेल घेराउ र धकेला धकेलकै बीच 17 जेठमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गरेर पारित भएको थियो। रासोपाको बहुमत भएकाले पेलेरै नियमावली पारित गरिएको थियो। नियमावलीमा संविधान र प्रचलित कानूनसँग बाझिने विषय राख्न नहुने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका थिए। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्ने क्रममा संविधानको धारा 104(1) बमोजिम संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम कार्यवाही र कुनै सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउन सक्ने तथा धारा 274 बमोजिम संविधान संशोधनको विधि र प्रक्रिया समेत निर्धारित भएको देखिन्छ भनेको छ। अन्तरिम आदेशमा भनिएको छ, उक्त संवैधानिक प्रावधान तथा संविधानको धारा 83 बमोजिम अवलम्बन गरिएको दुई सदनात्मक संसदीय प्रणाली अन्तर्गत धारा 104 अनुसारकै अख्तियारी प्रयोग गरी बनाइएको राष्ट्रिय सभा नियमावली 2075 नियम 129 व्यवस्था भएको संविधान संशोधन विधेयकको कार्यविधि समेतसँग विरोधाभास एवं प्रतिकूल हुने गरी प्रतिनिधि सभा नियमावली 2083 नियम 140(11) संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणको विधि उल्लेख भएको साथै विधायिकाले बनाएको विषयगत ऐनहरूको व्यवस्था समेत निष्क्रिय हुने गरी बनाइएको नियम 259 व्याख्या व्यवस्था उल्लेखित संवैधानिक प्रबन्धको प्रतिकूल रहने भन्ने प्रथम दृष्टिमा देखिएको छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
3: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा त्यहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ। त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिनु स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ।
2: सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभकर उल्लेखनीय रूपमा घटाउने निर्णय समेत गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकको बारेमा जानकारी गराउँदै प्रवक्ता पोखरेलले भन्नुभयो।
0: यसैबीच ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी पनि कानून संशोधनको तयारी भइरहेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। अहिलेको कानूनी व्यवस्थाले हराएको वा बेपत्ता भएकाको हकमा भने मृत्यु दर्ता गराउन दिँदैन। यस्ताको हकमा 12 वर्ष वा विशेष परिस्थिति विपदमा 3 वर्षपछि मृत्यु सरह मानिने व्यवस्था छ। यसबाहेक अदालतबाट मृत्युको न्यायिक घोषणाको प्रमाणपत्र ल्याएमा त्योभन्दा अगाडि नै मृत्यु दर्ता गराउन मिल्छ। मुलुकी देवानी संहिता 2074 दफा 40 अनुसार व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिन्छ। तर 80 वर्ष उमेर भएका व्यक्तिका हकमा 5 वर्ष दुर्घटना विपदका घटनासहित भएको वायुयान पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भएमा दुर्घटना भएको 3 वर्षमा मृत्यु सरह मानिने कानूनी व्यवस्था छ। विपद वा दुर्घटनामा परेको भनेर न्यायिक घोषणा गरिपाउँ भने अदालत जान पाइन्छ। बेपत्ता भएको मिति ठेगाना र कारण र आधारसहित निवेदन दिएमा अदालतले मृत्युको न्यायिक घोषणा गर्न सक्ने प्रावधान रहेको छ। बेपत्ता व्यक्तिको मृत्यु दर्ता गर्न 3 वर्ष कोर्नुपर्ने वा न्यायिक घोषणा गराउनुपर्ने मुलुकी देवानी संहिता 2074 व्यवस्था संशोधन गरेर खोज तथा उद्धार समाप्त हुनासाथ दर्ता गर्न सकिने व्यवस्था गर्न लागि छ। विपद व्यवस्थापनमा समन्वय गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने बारेमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच हिजो यसबारेमा संवाद भएको थियो।
2: अध्यागमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा हिजो महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बाहेक विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताएको हो। त्यस्तै ट्रेकिङ परमिट कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने समेत विभागले जनाएको छ। विभागले मोबाइल एप मार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको समेत बताएको छ। विभागका महानिर्देशक तिवारीले भन्नुभयो,
4: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा व्यवस्थित गर्न स्थानीय सरकारको भूमिका,
5: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ अनि निर्णय लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा
2: आर्थिक वर्ष सकिएको 2 महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम 31 बहुवर्षीय योजना रुग्न लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाह को कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर.com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संसदमा बढ्दै नागरिक संवाद शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। संघीय संसद र समितिहरूका गतिविधि अब प्रत्यक्ष नागरिक निगरानीमा बन्ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याएको हो। सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्मको उद्घाटन समेत गर्नुभएको छ। त्यस्तै स्थानीय आवास र रोजगारीको माग शीर्षकमा सिराज खानले खबर लेख्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले घर पसल र वर्षौंको मेहनत एकैछिनमा बगाउँदा घरबार विहीन भएका नुवाकोट नौका अधिकांश पीड़ितको माग अब राहत होइन, स्थानीय आवास र रोजगारीको अवसर दिलाइयोस् भन्ने रहेको छ। त्यस्तै भित्रपृष्ठमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण शीर्षकमा खबर छ। सांसदहरूले भोटेकुसी बारीमा बेपत्ता नागरिकको मृत्यु दर्ताको कानूनी बाटो खोलिदिएर चल अचल सम्पत्तिको व्यवस्थापन, बीमा लगायतका प्रक्रियामा पीड़ित परिवारलाई सहजीकरण गर्न तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको शून्य समयमा प्राकृतिक विपत्तिका कारण बेपत्ता नागरिकका परिवारका लागि विशेष कानूनी व्यवस्था गरी मृत्युको कानूनी घोषणा र मृत्यु दर्ता गरिदिए पीड़ितहरूलाई राहत दिन सरकारलाई सुझाव समेत दिएको हो। सांसद विश्वराज पोखरेलले भटेकोशी बाढ़ीपछि फेला परेका शवको पहिचान गर्ने काम द्रुत गतिमा गर्न समेत सुझाव दिनुभएको थियो। विकल्प बन्न सक्छ भण्डारा मलिखु सड़क शीर्षकमा अर्को खबर प्रकाशित छ। तराई र राजधानी काठमाडौँ जोड्ने नारायणगढ़ मुगलिन मलिखु सड़क खण्डमा वर्षेनी पहिरोका कारण यातायात अवरूद्ध हुने भएकाले बढ़दै गएको यस विकल्पका रूपमा भण्डारा मलिखु सड़कलाई विस्तार गर्नुपर्ने बहस समेत शुरू भएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड को दासडुंगा देखि मलिकुसम्म को क्षेत्र में बर्खा याम में सड़क पटक पटक पहिरो जानी र घण्टौं समय यातायात अवरूद्ध होने समस्या लामो समयदेखि चलदै आएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास आजदेखि पुरानै मूल्यमा शीर्षकमा पनि खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य अर्थात 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चको स्थापनाको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानै मूल्यमा उपभोक्ताले ग्यास पाउने बताउनु भएको हो।
9: नयाँ पत्रिका दैनिकमा ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको काम अगाडि बढ़ेको बारेमा खबर छापिएको छ भने संविधान संशोधन सम्बन्धी संसद नियमावलीको प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको बारेमा पनि खबर छ। सर्वोच्चको नयाँ भवनमा बारम्बार आगलागी शीर्षकमा खबर छापिएको छ। नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ। सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आगलागी भयो। आगलागीमा तीनवटा फाँटमा क्षति पुगेको विद्युत सर्ट भएर आगलागी भएको आकलन गरिएको छ। यसअघि 17 भदौमा पनि यसै गरी आगलागी भएको थियो। घटनाको छानबिन चलिरहेकै बेला फेरि आगलागी भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको उल्लेख गरिएको छ। भित्री पन्नामा सारथीहरूले नै देउबाको साथ छोड्दै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा 83% होल्ड गरेका निवर्तमान सभापति देउबासँग पदाधिकारीमा चौधरी मात्रै शेखर कोइराला पक्ष उपसभापति गुरूङ र सहमहामन्त्री पाण्डे तटस्थ अरू सबै संस्थापनतिर शीर्षकमा खबर छापिएको छ। अब संघीय संसदका सबै काम डिजिटल प्लेटफर्ममा शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा पनि अर्को खबर छ। राष्ट्र बैंक विधेयक अर्थ समितिबाट पारित भएको छ। गवर्नरको कार्यकाल अब 3 वर्ष हुने भएको छ। पवन्ती मसिनाले लेख्नु भएको खबर हो। हाल 5 वर्ष अवधि रहेको गवर्नरको कार्यकाल 3 वर्ष बनाउने व्यवस्था सहित आएको विधेयक संसदीय समितिबाट पारित भयो। संसदको पूर्ण बैठकले विधेयक पारित गरेपछि कानूनको रूप लिनेछ। सुदूरपश्चिममा 31 बहुवर्षीय योजना रुग्न शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। पूर्वाधार विकास मन्त्रालयले रुग्न आयोजनाको म्याद थप्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय लिन गठन गरेको छ समिति। त्यो समितिको सिफारिशको आधारमा अगाडि बढ़ने भएको छ। पूँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत भएको छ। शेयरमा लाग्ने पूँजीगत लाभकर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव बुधबार हिजो बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको हो। कान्तिपुर दैनिकमा 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। कृष्ण भीरमा 18 दिनपछि सवारी साधन सञ्चालन हुन लागेको बारेमा पनि खबर छ। अन्तरिक्षमा हतियार होडबाजी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। निगमको वाइट बडी 4 दिनदेखि जापानमा थन्कियो 1500 भन्दा बढ़ी यात्रु अलपत्र शीर्षकमा सूरज कुँवरले नै लेख्नु भएको खबर भित्रीपन्नामा छापिएको छ। त्रिशुली करिडोरका 176.1 मेगावाटका आयोजनाको बिजुली उत्पादन अनिश्चित बनेको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। त्यसै गरी अर्को खबर छापिएको छ भित्री पृष्ठमा संयन्त्रको बैठक राख्न नेपालको पहल। नेपाल मलेसिया म्यान पावर छनौट विवादको विषयमा जे जति विषयवस्तु आएका छन् त्यसको व्याख्या र विश्लेषण सहित होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकले भने 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी निल्नु र ओकल्नु शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापेको छ। बाढ़ीले झस्किएको सशस्त्र उद्धार टोली छ हेलिकप्टर छैन शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। भदौ 10 गते बिहान भोटेकुसीमा बाढ़ी आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल र सुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो तर कसैलाई पनि फोन लागेन। बाढ़ीको आवाज धुन्चीसम्म सुनिएको थियो। त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि नै संचार सम्पर्क विच्छेद भएको उल्लेख गरिएको छ। संसद नियमावलीको विपक्षमा आदेश शीर्षकमा खबर छ भने प्रसूति विदा 6 महिना प्रस्ताव शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ। कामकाजी महिलाका हकमा तलबसहित 6 महिनाको प्रसूति विदा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलबसहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
2: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि विभिन्न देशहरूमा आन्दोलन शुरू भएको छ। अमेरिका र इरान बीच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकाश छिएको हो। सिरियामा यसै हप्ता इन्धनको मूल्य तीव्र रूपमा बढेपछि विभिन्न स्थानमा प्रदर्शन भएको छ। त्यस्तै मध्य अमेरिकी देश ग्वान्टेमालामा पनि इन्धनको मूल्य विरूद्धमा ट्रक चालक र अन्य समूहले राजमार्ग अवरूद्ध गरेका थिए। युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ़दो मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ। फ्रान्सको दक्षिणी तटीय शहरमा व्यवसायले इन्धन डिपो अवरूद्ध गरेका थिए। फिलिपिन्समा पनि यातायात मजदूरहरूको संगठनले हड़ताल गरेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको 70 महासम्मेलन अस्टियाको भेनामा शुरू भएको छ। बढ़दो भू राजनीतिक तनावका बीचमा बहुपक्षीय सहकार्य सुदृढ़ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न समेत सम्मेलनमा आह्वान गरिएको छ। र फिजीमा एचआईभी संक्रमण तीव्र रूपमा बढ़ेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको छ। लागू औषधको बढ़दो प्रयोग, असुरक्षित यौन सम्पर्क, कम परीक्षण र एचआईभी संक्रमित प्रतिको सामाजिक विभेदका कारण संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
10: खबरमा अब खेल खबर। नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेश विरूद्ध तीन खेलको टी20 आई सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संख्यानका अनुसार सिरिज मार्चमा हुनेछ। यो दुवै देशका क्रिकेट खेलाड़ीको क्रिकेट बोर्डको संयुक्त प्रयासमा हुन लागेको हो। सिरिज नेपालमा आएको भोटेकोशी विनाशकारी बाढ़ीको क्रममा ज्यान गुमाएकाको स्मृतिमा समर्पित रहनेछ। क्यानले यो सिरिजबाट नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास राखेको छ। आइची नागोयामा 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत भलिबलको प्रतिस्पर्धा शुरू भएको छ। एसियाडको औपचारिक उद्घाटन भने शनिबार शुरू हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल शुरू भएको हो। नेपाली महिला भलिबलमा पराजित भएको छ। नेपाल विरूद्ध आयोजक जापान 25-8, 25-12, 25-11 विजयी भयो। आज नेपालले इण्डोनेसियासँग खेल्न लागेको छ। पाल्पाको रामपुर नगरपालिका 7 किसानबारीमा हुने चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको विजेताले 366,660 रूपियाँ पुरस्कार प्राप्त गर्ने भएका छन्। र भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इण्डियन प्रिमियर लीग आईपीएल 2027 को मिनी अक्सन भारतमै आयोजना गर्ने भएको छ।
2: मनोपरामर्शका नाममा अत्यधिक भीड़भाड़ भएपछि सरकारद्वारा आचार संहिता जारी, कानूनी कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा अब मनोपरामर्श सेवा व्यवस्थापनको कुरा। भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा हिजो आज मनोपरामर्श सेवा दिनका लागि संस्थागत र व्यक्तिगत रूपमा उपस्थित हुन खोज्नेको संख्या धेरै छ। कतिपय अवस्थामा बाढ़ी प्रभावितलाई थप पीड़ा दिने काम गरिरहेको गुनासोपछि सरकारले मनोपरामर्शका लागि आचार संहिता जारी गरेको छ। बाढ़ी प्रभावितका लागि मनोपरामर्शको आवश्यकता र व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्षका बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
5: औषधि उपचार त्यस्तो खाइराखेका गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौं अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थको फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छ, हामीले गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधेर पुग्यो नि।
10: काउन्सिलर मनोपरामर्श दिने व्यक्ति भनेर भन्छौ, उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो। त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ, फेरि सबैले भनिरहेका छन्।
13: काउन्सिलिङको बेलामा पनि गर्ने संवादै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो, जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौ उसले अरूको कुरा सुनिन्छ भन्छौ उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी काउन्सिलिङकै संवाद खोजिरहेका छौँ?
5: जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा, यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसा पिसाब गरेका छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। रिलिफ पछि रिकभरीमा जानुपर्छ कि रिकभरीको स्टेजमा चाहिँ यो मानसिक स्वास्थ्य सेवा प्रदायक दक्ष मानसिक सेवा प्रदायकको टिम उपस्थित एकदमै जरुरी हुन्छ।
13: त्यो विषयमा तपाईँहरूसँग सरसल्लाह छलफल भयो सरकारसँग?
5: होइन, हाम्रो त्यो एउटा यो स्वास्थ्य मन्त्रालयको व्यवस्थापन विभाग विशेष गरी यो मानसिक स्वास्थ्य नै नसर्ने रोग अन्तर्गत एडिसिडीमा हेर्ने टिममा एउटा एमएसपीएसएस ग्रुप भनेर वाट्सएप ग्रुप छ, त्यहाँनिर कम्युनिकेट भइरहेको हुन्छ यसरी जानुपर्छ यसरी जानुपर्छ भनेर,
13: भनेको अब थप व्यवस्थित हुँदै जान्छ
5: जानुपर्छ भनिदियो। हामीले यो अनियन्त्रित रूपमा मनोपरामर्शकर्ता भनेर त्यो बाढी पनि चाहिँदैन। म तपाईँ भन मैले त्यो यो बाढी गएको तेस्रो दिनदेखि मलाई झन्डै झन्डै मोर देन 100 विदेशीहरूले तेरो देशमा यस्तो यस्तो भएको छ, म यस्तो यस्तो थेरापिस्ट हो, म ट्रमा थेरापिस्ट हो, म ग्रिफ काउन्सिलर हो, म सो हो, म तेरो देशमा आएर भोलिन्टियर काम गर्छु, तिम्रो संस्थासँग बसेर मलाई आउनलाई मेरो तेरो संस्थामा आबद्ध गर्दै भने होइन।
13: नेपालको अहिलेको जुन यो लहर भनौँ न, त्यहाँ अब मनोसामाजिक कार्यकर्ता भन्यो, मनोपरामर्शकर्ता भन्यो, त्यो यो यसमा केही तालमेल मिलिरहेको छैन भन्ने तपाईँको आशय हो?
5: अनि यस्तो हो कि अहिले वास्तवमा भन्नुहुन्छ नि काउन्सिलर नेपालमा टोले यस्तो डिजास्टर थियो कि सबै काउन्सिलर तालिम ल्याए भन्दै पुगेका हुन्छन् हेर्नुहोस् त्यहाँ होइन, त्यही विपदको क्षेत्रमै जो गए हामी साईको सोसियल सपोर्ट गर्छौँ, हामी साईको सोसियल सपोर्ट गर्छौँ भन्ने त्यो संस्थाहरू कति पुगे कि सरकारसँग त्यो हुन्छ, अनि सबैले साईको सोसियल सपोर्ट त गर्न त त्यो चाहिँ एउटै व्यक्तिलाई चारवटा काउन्सिलर राख्दै पनि बढी पनि भइसक्यो कि, अनि त्यो अवस्थालाई चाहिँ स्थानीय सरकारले कन्ट्रोल गर्नुहोस्।
13: चिकित्सा मनोवैद्य डाक्टर पशुपति महतसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भदौ 14 देखि अवरूद्ध कृष्णवीरको सड़कमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सड़क भासिने र पहिरो जाने जोखिम भने कायमै। संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी, भटेकुसी बारी प्रभावितका लागि राहत र पुननिर्माणमा ध्यान दिन सांसदहरूको सुझाव।
13: सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, ठूला विपदमा बेपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन।
2: आर्थिक वर्ष सकिएको 2 महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम, 31 बहुवर्षीय योजना रुग्न, पुँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत।
13: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन, आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह।
2: र नेपालले घरेलु मैदानमा बंगलादेशसँग ऐतिहासिक T20I खेल्ने, 20 एसियाली खेलकुदको महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
13: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय.com मा महेश बस्ताकोटीले चषक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ एकजना मेडिकल व्यवसायीलाई, सरकारले पटक पटक धरपकड गर्ने, पक्राउ गर्ने, फेरि छोड्ने क्रम चलिरहेको छ। हालैका दिनमा फेरि प्रहरीले समात्न गएको भनेर विभिन्न खबर पनि सार्वजनिक भए। यहाँ दुईजना व्यक्ति छन्, पातला दुब्ला जस्ता देखिन्छन् र सड़कमा हिँड्दै गर्दा त्यहाँ केही कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने मन्दिरबाट निस्किएको जस्तो घण्टी जस्तो पनि देखिन्छ हातमा। नजिकै रहेका अर्को व्यक्तिले केही प्रश्न गरेपछि उनी झोकिँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, सरकारले केही गरेन रे, देखेनौ दुर्गा प्रसाईलाई कहिले समातेको छ, पहिले कहिले समात्न खोजिराखेको छ।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक
1: पावरवाला चस्मा। जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518357।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: टाइम चेक इट्स 7 AM बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुक भरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशि, तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने,
4: शास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धार,
4: मा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz रौँले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 1 गते, तदनुसार ऋषि सन् 2026 सेप्टेम्बर 17 तारिक, सक संवत्सर 1948 नेपाल सम्बत 1146, रौद्र नामक संवत्सर, दक्षिणा शरद ऋतु, आज बिहिबार रहेको छ भाद्र शुक्ल पक्ष, तिथि रहेको छ आज षष्ठी 10:26 तदुपरान्त सप्तमी रहनेछ, नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र, योगमा रहेको छ विष्कुम्भ योग, रहेको छ दिउँसोको 2:52 तत्परान्त प्रीति योग रहनेछ, करणमा रहेको छ तैतिरक करण रहेको छ बिहानको 10:26 तत्परान्त ग्रहकरण रहनेछ, चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ आजदेखि विशेष गरी कन्या राशिमा प्रवेश गर्दै हुनुहुन्छ। आनन्दादि योगमा आज आनन्द योग रहेको छ, आज बिहान सूर्योदय 5:50 भयो भने सन सूर्यास्त 6:05 हुनेछ र आजको दिन मन घडी 12:15 रहनेछ। आज दिन विशेष रहेको छ आश्विन संक्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस, सूर्य षष्ठी भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने, विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा।
आजको लागि कालबेलाको समय रहेको छ, विशेष गरी आजको कालबेलाको समय रहेको छ दिउँसोको 3:02:15 दिउँसोको 4:34:18 आज कालबेला रहनेछ। आजको शुभ बेला रहेको छ साँझको दिउँसोको 4:34:19 साँझको 6:06:22 शुभ बेला, यस्तै गरेर बिहानको 7:21:59 पनि शुभ बेला नै रहेको छ, यानि कि अहिले यतिखेर शुभ बेला चलिराखेको छ। लाभ बेलाको समय रहेको छ 11:58:09 विशेष गरी 1:30:12 पनि लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी पनि म गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। यस्तै गरेर सूर्य सिंह राशिमा, अहिलेसम्म सिंह राशिमा नै हुनुहुन्छ, अब केही समयमा कन्या राशिमा प्रवेश गर्दै हुनुहुन्छ श्री सूर्यनारायण चाहिँ। चन्द्रमा भने वृश्चिक राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ। अनुराधाको दोस्रो चरणमा आउँछ। निबाट निराजन अथवा निर्मल अथवा निर्मला नाम आउँछ। मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन अशस्त्रले काममा जुट्न नसके पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइन्दछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ, तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतीक्षा दिलाउनेछ। रोकिया काम दया र प्रार्थना गर्दा फलै फल र प्राप्त हुने खालको हो भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइला आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनुको साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रको बन्धन कसिलो भएर जाने सम्भावना रहेको छ। शोकले मालमत्ता जुटाउन पनि प्रेरित गर्ने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समय जिताउन सक्छ। भौतिक सदन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुँदै जानेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। मनका फाइदा समेत उठाउन सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुक्र समस्याले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको अग्र लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जानेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नु परे पनि अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक सदन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्ने खालको योग रहेको छन्। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न पनि सकिने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइहरूसँग असमझदारी बढ्नेछ भने काम बिग्रिने डरले सताउनेछ। समयमा सजग नभन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू निकै कम मात्रामा भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले पनि सताउने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन विशेष गरी कामना पूर्ण हुँदै जाने खालको योग पनि देखिएको छ। राशि कन्याले आजको दिनमा कर्मयोगले नयाँ मूल लिनेछ। पुरुषार्थ काम गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय रहेको छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्रता सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा समेत पुर्याउने खालको योग भने राशि तुलालाई आजको राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। तुला राशि उनीहरूका लागि आजको दिन अवसर र व्यवधानको बीचबाट उताप चढाव न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मिसो नमिल्दा व्यवहारमा पछि परिन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा पुग्दै जाँदैछन्। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्वमा वसन दिने बानीले समस्या निम्त्याउने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनु पर्ला। खानपानको स्रोतले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हात पार्न रोकिया काम देखाउनु पर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोर्याउनु पर्ला। सहयोगीहरू प्रशस्त मात्रामा भेटिँदैछन्। विछोडीका परिवारजनसँग पनि भेटघाट हुने खालको योग भए राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था हुन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरको लागि कड़ा परिश्रम गर्नुपर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छरछिमेकमा असमझदारी देखिएछन् भने विश्वको काममा अलमल हुन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। पहिले रोकियो काम भने जिम्मेवारी समेत बन्न सक्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ, सञ्चय धनको उपयोग गर्दा फाइदा हुनेछ, दिगो काम शुरू हुनेछ, छोटो समयमै उपलब्धि राम्रो हात लागि हुने खालको योग बनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनहरू बढ्दै जानेछन्। रचनात्मक कामले फाइदा दिनुहुनेछन्। पहिलेको सफलताले थप हौसला जमाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मेहनतले समाजमा स्थापित भउनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका मिल्नेछ। परिश्रम परे पनि समय फलदायी रहने खालको योग बनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन पहिलेका कमजोरी सच्याउँदै सोचे अनुरूप काम गराउन सकिन्छ। आध्यात्मिक चेतनाले धर्म कर्म र शिवमूलक काममा प्रवृत्त गराउनेछ। मेहनतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रो सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय रहेको छ। विभिन्न भौतिक साधनहरू प्राप्ति हुँदै जाँदैछन्। नोकरी तथा व्यापार व्यवसायमा विशेष फाइदा होला। नयाँ कामको जग बसाउने मौका समेत मिल्ने खालको योग बनि राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र आज दिन विशेष पवित्र दिन पनि रहेको छ। आज असोज महिनाको एक गते यानि कि आज संक्रान्ति असोज संक्रान्ति पनि रहेको छ। श्री लक्ष्मी नारायणको पूजा गर्ने दिन आज विशेष गरी भगवानको पूजा सेवा पूजा सत सधैँभरि हामीले गर्नु परिणिहाल्छ। आज विशेष गरी श्री सत्यनारायणको पूजा गर्ने दिन रहेको छ। हरेक महिनाको तपाईँले सत्यनारायणको पूजा कहिले लाउने कहिले गर्ने के गर्ने भन्ने मनमा लागिराखेको छ भने संक्रान्तिमा तपाईँले सानो पूजा लाउन सकिन्छ। विशेष गरी अब हाम्रो फेरि के छ भन्दा तपाईँको चाहिँ यो संक्रान्तिमा जुन पूजा लगाइन्छ नि एकजना पण्डितजी बोलाउने अनि संक्रान्तिमा पूजा लाउने अनि यो संक्रान्तिमा पूजा लाउँदाखेरि चाहिँ सबैजनालाई बोलाउनु पर्दैन। आफ्नो घरमा नजिकै कोही छोरी चेली ज्वाइँ चेलाहरू कोही हुनुहुन्छ भने उहाँहरूलाई बोलाउने अनि त्यसपछि छर छिमेकलाई निमन्त्रणा गरिराख्नु पर्दैन र पूजा सकिएपछि चाहिँ बेलुका तपाईँले प्रसाद चाहिँ हरेक छिमेकीलाई धेरै पुर्याउनु पर्दैन। जे छ तपाईँसँग प्रसाद जे बनाउनुहुन्छ त्यसलाई आज हाम्रो घरमा सत्यनारायणको पूजा थियो संक्रान्ति पूजा थियो तपाईँहरूलाई प्रसाद भनेर तपाईँले प्रसाद चाहिँ पुर्याउनु पर्छ है। जति धेरै प्रसाद बाँड्नुहुन्छ नि सत्यनारायण भगवान्को त्यति धेरै तपाईँहरूलाई राम्रो हुन्छ फल मिल्छ भन्ने शास्त्रले पनि भन्छ। त्यो भएर अब ठुलो सत्यनारायणको पूजा लाउनु भयो लाखपति बाल्नु भयो होइन अनि दुई वर्ष तीन वर्षमा सत्यनारायणको पूजा लाउनु भयो भने चाहिँ जागरण नै बस्नुपर्छ। रातभरि जागरण बसेर भजन कीर्तन गर्ने अनि भोलिपल्ट बिहान उठ्ने होइन अनि त्यसपछि फुलपातीहरू लगाएर खोलामा अथवा नदीमा तलाउमा के छ के सम्भव छ त्यहाँ लगाएर तपाईँले सेलाउनुपर्छ। सेलाइसकेपछि मात्रै पूजा सकिन्छ है। आजभोलि बेलुका जागरण बस्ने चलन चाहिँ अलिक विशेष गरी अलिक गाउँतिर त छ तर अलिकति तराईतिर अलिकति बजारतिर भने त्यो चलन हराइसकेको छ क्या। समय पनि मान्छेसँग नहुने भयो होइन त्यही भएर सत्यनारायणको पूजा लगाउनुहोस् रातभरि जागरण बस्नुहोस् त कति राम्रो हुन्छ। अनि जागरणमा अथवा कुनै पनि घरमा तपाईँले भजन लगाउनुहुन्छ नि कीर्तनहरू लगाउनुहुन्छ भने कम्तीमा पनि 108 पटक महामन्त्रको जाप गर्नुपर्छ क्या। मैले तपाईँलाई भन्थेँ नि महामन्त्रको जाप गर्नुहोस् यसमा शक्ति हुन्छ होइन भगवान्ले आएर तपाईँलाई प्रत्यक्ष सपोर्ट गर्नुहुन्छ भन्थ्यो कि भन्दै थिएँ मैले। भन्नुहोस् त अस्ति हाम्रो भोटे कोसीको बाढी आएको बेलामा सुरुङभित्र चाहिँ तपाईँको चाहिँ एकजना चाहिँ तपाईँको त्यहाँको कर्मचारीले चाहिँ सुरुङभित्र 10-11 दिन बस्दाखेरि पनि उहाँले महामन्त्रको जाप गरेर बसे मलाई प्रत्यक्ष भगवान्ले सहयोग गर्नुभयो भन्नुभयो सुन्नुभयो। उहाँ चाहिँ जीवितै उद्धार हुनुभयो 10-11 दिनपछि उहाँले के मन्त्र उहाँलाई कति विश्वास रहेछ हेर्नुहोस् त। हो त्यही भएर त म भन्छु नि त महामन्त्र जाप गर्नुहोस् भनेर। महामन्त्र भने के हो भन्नुहुन्छ भने मैले पहिला पनि भन्थेँ तपाईँहरूलाई महामन्त्र भनेको चाहिँ विशुद्ध भगवान्को नाम हरे राम राम राम हरे चाहिँ तपाईँको त्यहाँको कर्मचारीले चाहिँ सुरुङभित्र 10-11 दिन बस्दाखेरि पनि उहाँले महामन्त्रको जाप गरेर बसे मलाई प्रत्यक्ष भगवान्ले सहयोग गर्नुभयो भन्नुभयो सुन्नुभयो। उहाँ चाहिँ जीवितै उद्धार

चान्सै छैन। यसले तपाईँको जीवन सुधार नसुधार्ने भन्ने कुरो त चान्सै छैन क्या। तर हरेक दिन गर्नु पर्यो कम्तीमा एक स्याट होइन। अब फुर्सदै हुँदैन कतिखेर जप गर्ने त। यो हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो मन्त्र जप गर्यो भने त 25-30 मिनट लगभग आधी घण्टा लाग्छ, लगभग 45 मिनट पनि लाग्न सक्छ एक सय आठ पटक गर्न त सुरु सुरु बेलामा होइन। उहाँले के गर्ने भन्दा मजाले बसेर माला लिएर गर्नु पर्दैन क्या यो मन्त्र चाहिँ। यो मन्त्र तपाईँले जतिखेर पनि गर्न पाउनुहुन्छ। जस्तै गाडी चलाउँदै हुनुहुन्छ तपाईँहरू, ड्राइभर हुनुहुन्छ होइन, अनि काम गर्ने कर्मचारी हुनुहुन्छ, फ्याक्ट्रीमा काम गर्नुहुन्छ, अन्त अन्त काम गर्नुहुन्छ, हस्पिटलमा नर्सहरू तपाईँहरू हुनुहुन्छ होइन, हस्पिटलमा काम गर्नुहुन्छ तपाईँहरूले चाहिँ भने यो मन्त्र जाप गरिराख्नुहोस्। तपाईँहरूले चाहिँ मन मनमै गर्नुहोस् क्या, काम गर्दै गर्दै गर्ने हो नि त। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, तपाईँले गर्नुहोस्। तपाईँले अर्कोलाई प्रेरित गर्नुहोस् यो गर्नुपर्छ है भनेर गर्नुहोस् होइन। अब गाउँघरतिर घाँस काट्दै हुनुहुन्छ भने घाँस काट्ने बेलामा गर्नुहोस्, गोबर फाल्दै हुनुहुन्छ गोबर फाल्ने बेलामा गर्नुहोस् होइन, बारीको काम गर्दै हुनुहुन्छ बारीको काम गर्ने बेलामा गर्नुहोस्। पहिला त गर्न त सुरुवात गर्नु, सुरु सुरुमा तपाईँलाई अप्ठ्यारो लाग्छ। एक हप्ता चाहिँ तपाईँले मैले जप गरिराख्नुपर्छ भन्ने मनमा भयो भने एक हप्ता 10 दिन 15 दिनपछि चाहिँ तपाईँले मन्त्र जप गरेको थाहै पाउनुहुन्न, जप गरिराख्नु भएको हुन्छ फेरि तपाईँले। अन्त विचार गर्नुहोस् त, हो कि कसरी हुन्छ त, गुरुले के भन्नुहुन्छ, असम्भव कुरा, मन्त्र जप गरेको थाहा हुँदैन तर गरिराखेको हुन्छ के भन्नुहुन्छ भन्ने कुरो चाहिँ तपाईँको मनमा लागे होला। गर्नुहोस् त पहिला ल, एक हप्ता 10 दिन 15 दिन जति तपाईँले चाहिँ अलि जोड गरेर गर्नुहोस्, त्यसपछि आफै मन्त्र जप गरिराख्नुहुन्छ तपाईँले। कुरा बुझ्नुभयो? साथीहरूसँग रमाइलो गर्न जानुभएको छ होइन, रमाइलो गर्न जानुभएको छ भने बोलेको बोले त गर्नुहुन्न होइन। त्यो बेलामा हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे होइन। एकपटकमा 108 पटकै गर्नुपर्छ भन्ने छैन नि त होइन। एकपटक गर्नुहोस् अनि फेरि बोल्नुहोस्, केही काम गर्नुहोस्, बिजी हुनुहोस्, अनि फेरि मन्दिर ओहो मैले जप गर्न छोडेछु है भनेर फेरि सुरु गर्नुहोस्। यो गर्नुभयो भने तपाईँको लागि भने हो क्या मैले यो चाहिँ फेरि, बुझ्नुभयो होइन। त्यही भएर यो महामन्त्र तपाईँले जाप गर्न सुरुवात गर्नुहोस्, दिन तपाईँको राम्रो हुनेछ। एक दिन दुई दिन तिन दिन गाह्रो हुँदै जान्छ, त्यसपछि सजिलो सजिलो सजिलो सजिलो सजिलो सजिलो हुन्छ। मैले तपाईँको जतिखेर पनि यो महामन्त्र जाप गरिराखेको हुन्छु क्या। जस्तै हाम्रो कार्यक्रममा राशिफल सकिएपछि बिचमा ब्रेक हुन्छ नि, हो त्यो ब्रेकमा मेरो मन्त्र जप गरिराखेको हुन्छु मैले। म तपाईँसँग बोलिरहेको छु नि, तर मन मनमा भित्रभित्र यो मन्त्र जप भइरहेको हुन्छ मेरो आफै क्या आफै। यो मैले अटोमेटिक भन्छन् नि होइन, अटोमेटिक त्यसो जप हुन्छ क्या, यो आफै हुन्छ, बानी हुन्छ क्या, त्यसको चाहिँ विकास हुन्छ बानी क्या होइन। हो त्यो भएर गर्नु। अनि घरमा कीर्तन लाउँदै हुनुहुन्छ, भजन लाउँदै हुनुहुन्छ भने तपाईँले पञ्चाङ्ग देवी देवताको चाहिँ भजन गर्नु सुरुमा, त्यसपछि यो 108 पटक चाहिँ हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो मन्त्र चाहिँ तपाईँले 108 पटक पहिला सुरुमा यो यसको भजन गाउनुहोस्। त्यसपछि अरू भजन, नाच्ने भजन, चुड्का भजन हुन्छन् नि, हो त्यो भजन गाउनुहोस्। तपाईँ चुड्का भजन गरेर तपाईँलाई यसो त्यति उयो रमाइलो मात्रै हो चुड्का भजनले चाहिँ, फेरि बुझ्नुभयो, फाइदा छैन त्यसको खास चाहिँ होइन। ओरिजिनल भजन भनेको यो हो, कलौ केशव कीर्तना भन्छ, कलियुगमा केशवको कीर्तन गर्ने हो है। यो तपाईँले गर्नुहोस् बिहान बेलुका, घरमा साँझ बत्ती झिलिक्क बत्ती बाल्नुहोस् होइन। कति बेर लाग्छ साँझ बत्ती बाल्नु? 5 मिनटमा बल्छ होइन त, 5 मिनटमा बलिहाल्छ। बिहान बत्ती बाल्नुहुन्छ भने बेलुका चाहिँ त्यही दियोमा बत्ती बाल्दाखेरि त्यो दियोलाई तपाईँले के गर्नुपर्छ भन्दा पखाल्नुपर्छ, माझ्नुपर्छ, अनि सफा कपडाले मजाले सुक्खा कपडाले तपाईँले पुस्नुहोस्, अनि त्यहाँ तेल राखेर बत्ती बाल्नुहोस्, अनि राति बालेको बत्ती फेरि भोलिपल्ट बिहान चाहिँ फेरि त्यसलाई माझ्नु। भनेको एकपटक खाना खाएपछि त्यो थाल तपाईँले माझ्नुहुन्छ नि, हो त्यस्तो गरी त्यसलाई सफा चाहिँ गर्नुपर्छ है। एक अम्खाएर जल राख्नुहोस् किचनमा, एक अम्खाएर जल राख्नुहोस् तपाईँहरूले होइन, त्यो पितृलाई सम्झेर है। पितृ चाहिँ के छ खानेकुरा भन्दा किचनतिर आउनुभयो भने त्यो जल लिएर जानुहुन्छ, पिएर जानुहुन्छ भन्ने भावना राख्ने हो क्या। तपाईँले सिकाउनुहोस् छोरीहरूलाई, सिकाउनुहोस् छोरालाई, सिकाउनुहोस् होइन। नयाँ बुहारी आउनु भएको छ भने नयाँ बुहारीले यस्तो गर्नुपर्छ है नानी भनेर छोरी समान गरोस् बुहारीलाई पनि, त्यो घर सुन्दर सफा हुन्छ है। छोरीलाई चाहिँ

तपाईँको चाहिँ यो समाजमा मैले के देख्छु भन्दाखेरि तपाईँको छोरी सुत्केरी भइन् भने 6 महिनासम्म सुताएर खुवाउने होइन, अनि त्यसपछि बुहारी सुत्केरी भइन् भने चाहिँ तपाईँको चाहिँ जब पानी चोखिन्छ नि 22 दिन हुन्छ नि त्यसपछि भात पकाउन लगाइहाल्ने क्या, कुरा बुझ्नुभयो? त्यस्तो छ यो समाज, त्यस्तो छ क्या। अनि छोराले बुहारीलाई सहयोग गर्यो काममा, केहीमा सहयोग गर्यो भने चाहिँ त्यो छोरो ज्वाइँ डिग्री हुन्छ होइन, अनि त्यसपछि ज्वाइँले चाहिँ आफ्नो छोरीलाई सहयोग गर्नुभयो भने उहाँ ज्वाइँ चाहिँ महान हुन्छ नि फेरि क्या, हो कि होइन? यो समाज त्यस्तो छ क्या हाम्रो चाहिँ। त्यही भएर कसले के भन्नुहुन्छ, कसले के गर्नुहुन्छ भन्ने होइन, सही काम गर्नुहोस्। तपाईँले श्रीमतीलाई भाँडा मस्काउन पनि सहयोग गर्दा हुन्छ, बिहान बेलुका खाएको भाँडा हुन्छ नि तपाईँले मस्काइदिनुहोस् उहाँले पखाल्नुहुन्छ, तपाईँले भाँडा मस्काइदिनुहोस् उहाँले चुलो चोको गर्नु सफा गर्नुहुन्छ, हो कि होइन? गर्न पाइन्छ नि, श्रीमतीलाई सघाउने हो नि त, सुखमा मात्रै होइन दुःखमा पनि साथ दिनुपर्छ होइन, हरम बिना पनि साथ दिनुपर्छ, हरेक कुरामा तपाईँले ख्याल गर्न पाउने अधिकार छ। ठिक है, तपाईँले जिम्मा लिएर आउनु भएको हुन्छ, मेरो कर्तव्य पुरा गर्नुपर्छ, तपाईँले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ, त्यति गर्नुहोस् न। श्रीमान श्रीमतीमा कति माया कति मुह हुन्छ, सघाउनुहोस् श्रीमतीलाई, साना साना कुरामा सघाउनुहोस्, साना साना खुसीहरू दिनुहोस् होइन, त्यो गर्नुहोस् तपाईँले। र अर्को कुरा, तपाईँ अफिस जानुहुन्छ घरबाट टाढा जानुहुन्छ भने तपाईँ बजारबाट आउँदा घरमा खाली हात नआउनु होला, केही न केही लिएर आउनुहोस् तपाईँले चाहिँ। अब खानेकुराहरू चाहिँ कहिले 1 किलो दाल किनेर लिएर आउनुहोस्, कहिले आधा किलो चिनी किनेर लिएर आउनुहोस् होइन, कहिले मेथीको दाना लिएर आउनुहोस्, कहिले ज्वानो लिएर आउनुहोस्, कहिले सुप लिएर आउनुहोस्, कहिले जिरा लिएर आउनुहोस् होइन, तपाईँले केही न केही थोर थोरै लिएर आउनुहोस्। खाली हात घरमा आउनु हुँदैन, अलसी लाग्छ भन्छ शास्त्रले पनि, त्यही भएर खाली हात नआउनु होला। जस्तै अफिस तपाईँ जानुहुन्छ नि होइन, अफिस तपाईँ जानुहुन्छ भने बेलुका घरमा आउँदाखेरि अलिकति 1 मुठा धनियाँ भए पनि लिएर आउनुहोस् होइन, तपाईँले चाहिँ 1 किलो टमाटर भयो बेल के लिएर के सकिया छ है, हो त सकिया चिज लिएर आउने हो क्या, सदुपयोग हुने चिज ल्याउने, बिस्कुट ल्याउने, चाउचाउ ल्याउने, चक्लेट ल्याउने, यी सबै नोक्सान हुने चिज हो, फाइदा हाम्रो शरीरलाई यसले गर्दैन, बिस्कुटले चाउचाउले चक्लेटले यसले फाइदा गर्दैन हामीलाई चाहिँ, बुझ्नुभयो नि? चिनी पनि धेरै नखानुहोस्, स्वस्थ रहनुहोस्, चामलको मात्रा कम गर्नुहोस्, अरू अरू कुराहरू धेरै खानुहोस्, सागसब्जीहरू धेरै खानुहोस्, तपाईँहरूले स्वस्थ रहनुहोस् होइन, सकभर बिरामी हुनु नपरोस्, सकभर अस्पताल जानु नपरोस् होइन, यी कुराहरू गर्नुहोस्, मजाले पकाएर सफा गरेर खानुहोस्, त्यो गर्नुभयो पनि राम्रो हुन्छ। प्राणीलाई हामीले माया गरौँ, प्राणीको सम्मान गर्न सिकौँ होइन, प्राणी भनेको कुनै पनि चिजलाई, हामीले कुकुरलाई, बिरालोलाई, कुखुरालाई होइन, गाई भैँस सबैलाई सम्मान गर्नुपर्छ, सबैको आदर गर्नुपर्छ होइन, उनीभित्र पनि के छन् भन्दा भगवान् बसेका हुन्छन् क्या होइन, आत्मामा भगवान् बिना बाँच्छ त, भगवान्ले सृष्टि गर्नुभएको हो कि होइन त, उनीहरूलाई हामीले सम्मान गर्नुपर्छ। धेरैजना गुरुले कुकुर यस्तो कुकुर उस्तो, तर हो कुकुर यस्तो कुकुर उस्तोको स्थान हुन्छ, तपाईँले कुकुरलाई घरभित्र कोठा कोठामा किचन किचनमा ल्याउनु हुँदैन, यो गलत हो फेरि, यसले विज्ञानले पनि गलत भन्छ क्या, फेरि मैले मात्रै भनेको होइन, बजारतिर त कुकुरलाई ओछ्यामा लगाएर सुताउने होइन, घरभित्रै सुसुआसी गराउने त्यस्तो देखिन्छ, त्यो होइन, यो गलत हो है, फेरि मैले मात्रै भनेको होइन, साइन्सले विज्ञानले पनि भन्छ, कुकुरको रौँहरू पऱ्यो भने रोग लाग्छ, रोग त मान्छेको रौँले पनि रोग लाग्छ, तर मान्छेको रौँ कम झर्छ, कुकुरको रौँ धेरै झर्छ, हो कि होइन? ल भन्नुहोस् तपाईँ, अब विज्ञानले पनि त्यो भन्छ क्या। अनि कुकुरको दिसा पिसाबमा धेरै मात्रा ब्याक्टेरियाहरू हुन्छ मान्छेको भन्दा, गाईको भैँसीको भन्दा बाख्राको भन्दा कुकुरको चाहिँ उसमा दिसामा धेरै मात्रामा इन्फेक्सन हुन्छन्, धेरै मात्रामा भाइरसहरू हुन्छ, त्यही भएर घरलाई कुकुरको गल्तीलाई दिसा पिसाब घरभन्दा बाहिर लगेर गराउने होइन, बाटा बाटामा नगराउने, एउटा सीमित ठाउँ राख्ने, सफा गर्ने बेला बेलामा त्यो ठाउँलाई है, तपाईँले त्यो काम गर्नुहोला। कुकुर पालिसकेपछि छोएपछि साबुन पानी मजाले हात धोएर मात्रै खाना खाने गर्नुहोस्। कुकुरलाई चाहिँ के गर्नुपर्छ भन्दा घरको दक्षिणतर्फ एउटा खोर बनाइदिनुहोस् क्या, उसलाई सुविधा सम्पन्न खोर बनाइदिनुहोस्, सुविधा सम्पन्न खोर बनाइदिनुहोस्, उसलाई चाहिँ घाम पनि नछिरोस्, पानी पनि नछिरोस्, गर्मी पनि नहोस् उसलाई होइन, टिनको छानो बनाइदिनुहोस्, त्यो माथिपछि खरहरू ल्याएर टक्क राखिदिनुहोस् होइन, परालहरू राखिदिनुहोस्, केही राखिदिनुहोस्, वर्ष वर्षमा चेन्ज गरिदिनुहोस्, शीतल हुन्छ गर्मीमा होइन, अनि त्यसपछि सम्भव छ भने एउटा फ्यान राखिदिनुहोस् पङ्खा है,
हो त्यसरी तपाईँले सेवा गर्नुहोस्। भैरव हुन् क्या, कुरा बुझ्नु, कालो भैरवको वाहन हुन् क्या, भैरवका वाहन हुन् क्या कुकुर भनेको चाहिँ, कुरा बुझ्नु नि। त्यही भएर यसमा पनि तपाईँले ख्याल गर्नु, दक्षिणतर्फ खोर बनाउनु होला, घरको दक्षिणतिर गेटको सामान्य बनाउनु हुँदैन, दक्षिणतर्फ अलिकति गेटलाई उसले देखोस्, दक्षिणतर्फ तपाईँले खोर बनाएर राख्नु होला। तर आजभोलि फेरि कुकुर कस्ता भयो भन्दा मान्छेसँग सुत्ने मान्छेसँग खाने खालको चाहिँ कुकुरहरू चाहिँ यो विदेशी कुकुरहरू चाहिँ छन् नि त। त्यही भएर यी कुकुरहरूलाई पनि घरभन्दा बाहिर नै राखेर राम्रो हुन्छ है। घरभन्दा बाहिर भने कम्पाउन्डभन्दा बाहिर हो त बाटोतिर भन्न खोजेको होइन मैले, कि पाल्दैन पाल्नुहोस्, पालेपछि उसलाई खाना लाउन बस्न सबै कुराको व्यवस्था पनि तपाईँले गरिदिनुपर्छ है। दुःख गरेर पाल्नु भयो भने फेरि तपाईँलाई पाप लाग्छ त्यो कुरा होइन। अनि गाईको सेवा गर्नुहोस्, एउटा सानो गाई किनेर लिएर आउनुहोस् क्या तपाईँले चाहिँ, कुरा बुझ्नुभयो, सानो गाई किन्नुहोस्, एउटा गाई पाल्नुहोस् तपाईँहरूले है, गाई पालन गर्नुहोस्, गाईको सेवा गर्नुहोस् है, यसरी गर्नुभयो भने राम्रो हुन्छ। अब गाई पालन गर्न धेरैजनाले छोडिसक्नुभयो, गाउँघरतिर त एउटा एउटा घरमा एउटा गाई भए पनि एउटा बाछी भए पनि चाहिन्छ, उसको गोबरले लुटाउनुपर्छ भन्छन् नि त। गाईको गोबरमा फेरि ब्याक्टेरिया हुन्न त भन्नुभयो, भन्नुहुन्छ र तपाईँ, गाईको गोबरमा ब्याक्टेरिया हुँदैन, त्यसमा त फाइदा हुन्छ, किटाणुहरू नआउने, त्यसमा रसायन हुन्छ, यो विज्ञानले भनेको छ त, मैले भने होइन, साइन्सले भनेको छ त, हो कि होइन। गाईको गोबर चाहिँ हुने, कुकुर गोबर नहुने भन्छ क्या, कोही कोही अलिकति मूर्खले त्यस्तो भन्छ, त्यस्तो होइन, गाईको गोबर छुट्टियो, कुकुर गोबर छुट्टियो, भैँसीको गोबर पनि हुँदैन, फेरि भैँसीको गोबरमा ब्याक्टेरिया हुन्छ, त्यो अशुद्ध हो, गाई गोबर शुद्ध मानिन्छ। फेरि गाईको मुख चाहिँ अशुद्ध हो नि, फेरि जुठो खानु हुँदैन गाईको, गयो भने गाईको गहुँत खान मिल्छ भने गाईको जुठो खान मिल्दैन, अशुद्ध हो, किन, गाईले झुट बोलेका थिए। यसको कथा छ, प्रसङ्ग छ यसको पनि, तपाईँलाई थाहा छैन होला, कुनै दिन म तपाईँलाई फेरि यसको प्रसङ्ग पनि बताउँला। विशेष गरी आज विश्वकर्मा पूजा हुन्, आज सवारी साधनहरू पूजा गर्ने विशेष यस्तो छ, विशेष गरी ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ आज गाडी घोडा पूजा गर्ने दिन त आज होइन फेरि, तर पूजा गर्न मिल्छ। गाडी घोडा पूजा गर्ने नियमले के भन्छ, कहिले पूजा गर्ने गाडी घोडा चाहिँ भन्दा, आज पूजा गर्ने भनेको चाहिँ तपाईँको चाहिँ विशेष कलाकृतिहरू होइन, तपाईँको चाहिँ पूजा गर्ने हो आज चाहिँ। यसको गाडीको पूजा गर्ने, सवारी साधनको पूजा गर्ने, फ्याक्ट्रीहरू पूजा गर्ने आज हो होइन, तर सवारी साधनको पूजा गर्ने दिन चाहिँ कहिले हो भन्दा नवमीमा गर्नुपर्छ, घटस्थान हुँदैन क्या, दसैँको टिकाको अघिल्लो दिन नवमीमा, त्यो दिन कुबिण्डको बलि दिनुपर्छ, पुष्पाण्ड बलि भन्ने हुन्छ, कुबिण्डको अर्को भेट्नु सहित लिएर आएर चाडा खुट्टा बनाउने, अनि त्यसको पूजा गरेर एउटा सङ्कल्प हुन्छ, हो त्यो कुबिण्डको बलि दिएर पूजा गर्नुपर्छ, नियममा त्यो छ फेरि शास्त्रमा चाहिँ। तर आजभोलिका गुरुहरूले भन्दैनन्, अब भन्यो भने ए यो गुरुलाई थाहै रहन्छ होइन, विश्वकर्मा को दिन चाहिँ गाडी घोडा पूजा गर्नुपर्ने भन्छ, पूजा गरे हामी पहिला जमानादेखि गर्दै आएको, अहिले गुरुले के भन्नुहुन्छ भन्नु, मैले पनि पूजा त गर्छु आज फेरि गर्न, चाहिँ सबैले गर्नुहुन्छ, नगर्दा के गर्ने, आज पूजा गर्छु मैले पनि विश्वकर्मा पूजा, गाडीको पूजा गर्ने तयारी सबै गरिसकेको छु मैले पनि होइन। तर मेन स्पेसली पूजा विधि विधानले गर्ने पूजा भनेको चाहिँ नवमीमा हो क्या, महानवमी भन्छन् नि दसैँको अष्टमीको भोलिपल्ट के होइन, दशमीभन्दा पहिला हो त्यो नवमीमा पूजा गर्नु तपाईँले। अष्टमीको दिन हात हतियार पूजा गर्ने हो, धारिला चिजहरू हात हतियार पूजा गर्ने अष्टमीको दिन, सप्तमीको दिन फुलपाती भित्र्याउने, अष्टमीको दिन हात हतियार पूजा गर्ने, नवमीको दिन कुष्पाण्ड बलि दिने, अष्टमीको दिन पनि कुष्पाण्ड बलि दिने, दशमीको दिन पनि कुष्पाण्ड बलि दिने, तिनवटा बलि हुन्छ, कुरा बुझ्नुभयो नि। हो त्यो छ, यस्तो परम्पराहरू छ, यो परम्पराहरू हामीले चाहिँ छोड्नु हुँदैन। चाहिँ तपाईँले सम्झिनु भयो नि, गाडी तपाईँको छ, स्कुटी छ, बाइक छ, साइकल छ, सबैले साधन तपाईँको छ भने तपाईँको चाहिँ वाहन भन्छ क्या, वाहन पूजा गर्ने भन्छ क्या त्यो बेलामा नवमीको दिन चाहिँ। सोध्नुहोस् त गुरुहरूलाई, अब सोध्नुहोस् तपाईँले, होइन भन्नु भने गुरु यस्तो भन्नुभयो त गुरुले हामीलाई, त्यो त लेखेकै छ अरे त भनेर तपाईँले सोध्नुहोस् त। वाहन पूजा गर्ने दिन भनेको चाहिँ तपाईँको चाहिँ नवमीको दिन हो, यो कुरा बुझिराख्नु होला तपाईँहरूले। पूजा त आज पनि गर्नुहोस् है, फेरि मैले पूजा नगर्ने, भगवान्को पूजा सधैँ गर्दा हुन्छ, हुन्छ तर स्पेसल दिन हुन्छ नि त, हो त्यो दिन चाहिँ वाहनको पूजा गर्ने दिन, त्यो दिन हो। आज चाहिँ फ्याक्ट्रीहरूको पूजा गर्ने हो होइन, मिसिनहरूको पूजा, मिसिनहरू पूजा गर्ने दिन पनि हो आजको लागि चाहिँ, त्यो कुरामा तपाईँले विशेष ख्याल गर्नु होला भन्न पनि मैले चाहेँ। अब हामी तपाईँहरूसँग कार्यक्रम ज्योतिष वास्तुको विषयमा आज चाहिँ खन्द्राङ मात्र कुराकानी गर्दा गर्दै समय चाहिँ सकिन आँटेछ,
अब विश्वकर्म पूजा गर्दा के भनेर पूजा गर्ने त भन्दा ओम विश्वकर्मणे नमः भन्नुहोस् तपाईँले चाहिँ अब अरू के भन्नुहुन्छ अरू मन्त्र आउँदैन तपाईँलाई होइन ओम विश्वकर्मणे नमः भनेर पूजा गर्नुहोस् तपाईँहरूले अनि त्यसपछि महालक्ष्मीको व्रत आरम्भ भोलि 2 गते कुरा बुझ्नुभयो महालक्ष्मीको व्रत आरम्भ भोलि 2 गते अब धन पैसा चाहिएको छ लक्ष्मीको कृपा चाहिएको छ भने व्रत गर्नु पर्यो व्रतमा के गर्ने भन्दा चोखो खाने शुद्ध भोजन रिस नगर्ने भोलिदेखि मन्त्र जाप गर्न सुरु गर्नुहोस् तपाईँले हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे यो मन्त्र भोलिदेखि तपाईँले जाप गर्न सुरु गर्नुहोस् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा पनि आइसकेका छौँ आज चाहिँ यस्तै यस्तै कुराकानी भयो आज दिन पनि विशेष 1 गते है आज कार्यक्रम हामीले यस्तै यस्तै लिएर आयौँ भोलिदेखि फेरि हामी दनादन तपाईँको चाहिँ चिनाएर हेर्नेछौँ फटाफट चिना हेर्ने हेर्नेछौँ समस्याको समाधान गर्ने कोसिसमा हामी रहनेछौँ होइन भन्दै आजलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राप्त मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसीतथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवाको लागि मैले बाइबल धर्मशास्त्रबाट कलसीको पत्र पावलद्वारा लिखित यो पत्रको 1:24 पददेखि यहाँहरूको बीचमा म 2:5 पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। अब तिमीहरूका खातिर मेरो दुःख भोगमा म आनन्द मनाउँछु र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु। तिमीहरूको खातिर मलाई दिइएको ईश्वरीय कार्य अनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म सेवक भए। युग युग र पुस्तौंदेखि गुप्त रहेको यो रहस्य अब उहाँको सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो जो महिमाको आशा हो। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं। यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। तिमीहरूले यो जान भन्ने म चाहन्छु कि कसरी तिमीहरू र लाओडियामा भएकाहरू र मेरा मुखै नदेख्ने सबैको खातिर म कठोर परिश्रम गर्दछु कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूको हृदय प्रोत्साहित हौन र पक्का समाजका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान अर्थात ख्रीष्टलाई प्राप्त गरून्। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। म यो भन्दछु कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्, किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा त म तिमीहरू सँगै छु र तिमीहरूको सुव्यवस्था र ख्रिस्टमा तिमीहरूका विश्वासको स्थिरतामा म रमाउँदछु। यो वचन पढाइमा परमेश्वरले यहाँहरू सबैलाई आशीर्वाद दिनुभएको होस्। पौलले कलसीका मण्डलीलाई पत्र लेख्दाखेरि पौलको परिश्रम मण्डली प्रति कति धेरै छन् भन्ने कुरालाई यहाँ विशेष सम्बोधन हामी पाउँछौ। पौलले भन्दछन्, अब तिमीहरूको खातिर मेरो दुःख भोगमा म आनन्द मनाउँदछु र दुःख भोगमा पनि आनन्द मनाउँदछु भनिकन यो वाक्य सजिलो छैन, तर पनि यहाँ भनिएको छ तिमीहरूको खातिर, विश्वासीहरूको खातिर, परमेश्वरको जनहरूको खातिर दुःख भोगमा पनि आनन्द आउँछ भन्ने कुरो यहाँ लेखक पावलले भन्दछन्। ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु। ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर भनेछ। ख्रिस्ट येशूले जसरी मानव जातिको निम्ति आफ्नो शरीरमा कष्ट भोग्नुभयो, त्यसलाई नै पावलले परमेश्वरको जनहरूको लागि म पनि कष्ट भोग्न तयार छु भनिकन पावलको यो भनाई हामी यहाँ देख्छौ। र तिमीहरूको खातिर मलाई दिएको ईश्वरीय कार्य अनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म सेवक भए। आफूले यसरी प्रष्ट रूपमा भन्न सक्छन् कि म धर्म सेवक भए। प्रचार गर्नका लागि, सुसमाचार प्रचार गर्नका लागि विश्वासद्वारा अनुग्रहबाट तिमीहरूले उद्धार पाउँछन् भन्ने सुसमाचारलाई घोषणा गर्नका लागि, प्रचार गर्नका लागि त्यसको खातिर उनले आफूलाई धर्म सेवकको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ। सुसमाचार प्रचारको लागि उनी सेवक दासको रूपमा आफूलाई प्रस्तुत गरिएको छ। युग युग र पुस्तौंदेखि गुप्त रहेको यो रहस्य अब उहाँको सन्तहरूलाई प्रकट भएको छ। युग युगदेखि नै पुरानो करारमा प्रभु येशू ख्रीष्टको बारेमा पुरानो करारले धेरै पटक उच्चारण गरिएको यो सुसमाचार, यो रहस्य हो, यो युग युगसम्म नै रहिरहेको रहस्य नै हो यो सुसमाचार। यो आफ्नो सन्तहरूलाई प्रकट भएको थियो पुरानो करारमा र त्यही कुरा अहिले पनि यो प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो सुसमाचार येशू ख्रीष्टलाई विश्वास गरेर उद्धार र मुक्ति पाइन्छ, आनन्द जीवन पाइन्छ भन्ने कुराको सन्देशको लागि परमेश्वरले आज येशू प्रभुको जन्म भएको र भर्खरको सन्देश होइन, यो पुरानो करारदेखि नै युग युगसम्म यो रहस्यमय बनेको कुरा नै थियो कि एउटा गैर यहुदीहरूले पनि यो सुसमाचार सुन्नुपर्छ भन्ने कुरा यो त धेरै पहिला नै भनिसकेको थियो तर यो प्रकट भएको थिएन। तर अब पावलद्वारा परमेश्वरले गैर यहुदीहरूको बीचमा पनि यो सुसमाचार प्रचार गर्नलाई एउटा अवसर पाएको कुरा हामी देख्छौ र पावललाई परमेश्वरले गैर यहुदीहरूको बीचमा पनि सुसमाचार प्रचारको लागि चुन्नु भएको हो भन्ने कुराको गवाही यहाँ दिदछन्। अब यो रहस्य के हो त भन्दा यो रहस्य चाहिँ ख्रिस्ट तिमीहरूमा हुनु हो, ख्रिस तिमीहरूमा हुनु हो। यीशु ख्रिस चाहिँ हरेक व्यक्तिको जीवनमा विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार र मुक्ति पाउने कुरासँग सम्बन्धित छ। त्यसैले यो सुसमाचार, यो रहस्य चाहिँ ख्रिस तिमीहरूमा हुनु हो जो महिमाको आशा हो, र यो जो चाहिँ महिमाको आशा हो यसलाई नै आजको दिनले स्पष्ट पारेको छ कि पौलले यसैको लागि म धर्मसेवक भए भन्दछन्। गैर यहुदीहरूको बीचमा सुसमाचार सुनाउनलाई, यही ख्रिस यीशुको बारेमा प्रचार गर्नलाई पौललाई परमेश्वरले चुन्नु भएको कुरा यो नै आशा हो भनेर यहाँ बताएको छ। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। र पौलले अब यो कुरा स्पष्ट बताउँदैछन् कि प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै, यहुदी या गैर यहुदी, जुनसुकै जात भाषा र कुलका मानिसहरू हुन्, उनीहरूलाई सिकाउँदै यो पनि घोषणा गर्दछ कि ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। पौलले एउटा यहुदी होस् गैर यहुदी होस् दुवैजनाको लागि यो सुसमाचार एकदमै महत्वपूर्ण कुरा हो, र यो सुसमाचार रहस्यमय थियो युग युगसम्म। अब यही सुसमाचार चाहिँ अब आएर यहुदी र गैर यहुदीको लागि यो एउटा आशा बनेको छ, र यति मात्रै होइन, अब यो सुसमाचारलाई विश्वास गर्नेहरू अब यीशु ख्रिस्टमा परिपक्व हुनुपर्ने कुरा पनि यहाँ उल्लेख गरिएको छ। एउटा ख्रिस्टियन विश्वास गरेको दिन उनी एउटा बालकको रूपमा हुन्छन्, र बालक अवस्थामा काम गर्न सकिँदैन। बालक भनेको एउटा शिशु बालकदेखि शुरू भएर एउटा परिपक्व व्यक्ति नहुन्जेलसम्मको लागि परिपक्वता एकदमै महत्वपूर्ण छ। जब परिपक्व व्यक्ति हुन्छ त्यो परिपक्व व्यक्तिले चाहिँ जिम्मेवारी लिन्छ। परमेश्वरको राज्यमा यही सुसमाचारलाई अरू मानिसहरूको बीचमा फैलाउनका लागि, भन्नका लागि, भनिदिनका लागि पनि परिपक्व व्यक्ति चाहिन्छ। त्यसकारण पौलले हरेक व्यक्तिलाई बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौ। हामी उहाँलाई घोषणा गर्दै प्रत्येक व्यक्तिलाई यीशु ख्रिस्टको बारेमा घोषणा गर्ने, यो रहस्यको बारेमा बताउने, ख्रिस्ट यीशु हरेक मानिसको जीवनमा हुनुपर्छ भन्ने कुरा बुझाउनका निम्ति पौलले यो कदम चालेको छ। अनि भन्दछन् मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। पौललाई जुन जिम्मा दिएको छ भित्रदेखि अन्तस्करणमा नै उनले परमेश्वरले जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार पौलले यसैको निम्ति कठोर परिश्रम गरिरहेको कुरा हामी यहाँ देख्दछौ। कठोर परिश्रम, यो परिश्रम हरेक ख्रिस्टियनको जीवनको निम्ति पनि, एउटा ख्रिस्टियन हुनु र ख्रिस्टियन भएर जिउनुमा जुन फरक बारम्बार हामीले सुन्दै आइराखेका छौं, ख्रिस्टियन हुनु, विश्वासी हुनु, परमेश्वरको सन्तान हुनु सजिलो छ, विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्ति साँचो ख्रिस्टियन बन्दछन्, र बनेपछि उसको वृद्धिको लागि, ऊ हुर्कनका लागि, ऊ जिउनका लागि धेरै परिश्रम चाहिन्छ भन्ने कुरा यहाँ हामी देख्छौ। तिमीहरूले यो जान भन्ने म चाहन्छु कि कसरी तिमीहरू र लाओडिकियामा भएकाहरू र मेरा मुखै नदेख्ने सबैको खातिर म कठोर परिश्रम गर्दछु। पौलको यो भनाई स्पष्ट छ कि पौलले नदेखेका मानिसहरू, नभेटेका मानिसहरूको निम्ति पनि बडो कठोर परिश्रम गरिरहेको कुरा हामी यहाँ देख्छौं। प्रेममा एकसाथ बाँधिएर तिनीहरूको हृदय प्रोत्साहित हौन र पक्का समाजका परिपूर्णताको सम्पत्ति र परमेश्वरको रहस्यको ज्ञान अर्थात ख्रिस्टलाई प्राप्त गरून्। पावलको मेहनत, पावलको कठोर परिश्रम किन भन्दाखेरि पावलले यही कुरा स्पष्ट पार्न चाहन्छन् कि यो कठोरताको पछाडि, उनको कठोर परिश्रमको पछाडि हरेक व्यक्तिले, पावलले देखेको व्यक्ति होस् नदेखेको व्यक्ति होस्, सबैले ख्रिस्ट येशूलाई विश्वास गर्न सकुन्, ख्रिस्टलाई प्राप्त गर्न सकुन्, ख्रिस्ट येशूलाई विश्वास गरेर आनन्द जीवन पाउन सकुन् भन्ने कुरा नै पावलको यो जोड यहाँ देखिन्छ। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। येशू ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूको जीवनमा अथवा ख्रिस्टलाई प्राप्त गर्ने व्यक्तिले बुद्धि प्राप्त गर्छन्, ज्ञान प्राप्त गर्छन्, शक्ति प्राप्त गर्छन् भन्ने कुरा पनि यहाँ स्पष्ट छन्। म यो भन्दछु कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्। पावलले यो पनि भन्दछ कि यति महत्वपूर्ण, यति शक्तिशाली सुसमाचार जो ख्रिस्ट येशू हुनुहुन्छ, विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले ख्रिस्टलाई प्राप्त गर्न सक्छन्, आनन्द जीवन पाउन सक्छन्, ज्ञान र बुद्धि उनीहरूले प्राप्त गर्न सक्छन्, यसलाई नै हरेकले प्राप्त गरिराख्नु पर्छ भन्ने पावलको यो जोड हो। तर पनि कतिचोटि मानिसहरूले अरू नै कुराहरू सिकाएर व्यवस्थाद्वारा मानिसहरूले उद्धार पाउँछन् भन्ने कुरा, व्यवस्थालाई पालन गरेपछि मात्रै एउटा व्यक्ति साँचो क्रिश्चियन बन्छन् भन्ने कुरा सिकाउने कुरा पनि त्यहाँ भइराखेको अवस्थाले पावलले त्यसको लागि पनि होसियारी हुनको लागि बताउँछन्। किनकि शरीरमा म अनुपस्थिति भए तापनि आत्मामा त म तिमीहरूसँगै छु र तिमीहरूको सुव्यवस्था र ख्रिस्टमा तिमीहरूको विश्वासको स्थिरतामा म रमाउँदछु। पावल रमाउने कुरा भनेको विश्वासद्वारा अनुग्रहबाट येशु ख्रिस्टलाई प्राप्त गर्नु, येशु ख्रिस्टलाई प्राप्त गर्नु भनेको ज्ञान प्राप्त गर्नु, शक्ति प्राप्त गर्नु, आनन्द जीवन प्राप्त गर्नु नै हो। त्यसैले यसैमा एउटा व्यक्तिले आफूलाई दायाँ बायाँ नलगाइकन येशु ख्रिस्टलाई उनीहरूले प्राप्त गर्न सकुन् भन्ने कुरामा पावल एकदम यो खण्डमा भनिराखेको कुरा छ। र यही सुसमाचार, जो रहस्यको सुसमाचार, जो ख्रिस्ट चाहिँ मानिसहरूमा हुनु है, यो चाहिँ एकदमै महत्वपूर्ण कुरा थियो। यही कुराको लागि पावल खुशी हुनु, पावल जोसिएको, पावलले कठोर परिश्रम गरेको कारण चाहिँ सबै व्यक्तिले येशु ख्रिस्टलाई विश्वासद्वारा अनुग्रहबाट उनीहरूले उद्धार र मुक्ति प्राप्त गर्दछन् भन्ने कुरा सिकाइराखेको हामी देख्छौं। यसको लागि पावलले कठोर परिश्रम गरेको हामी देख्छौं, कठोर परिश्रम गरेको हामी देख्छौं यसको लागि। त्यसकारण यो कठोर परिश्रम के को लागि भन्ने कुरा हामी यहाँ देख्छौ कि एउटा व्यक्तिले कठोर परिश्रम गर्दाखेरि परिपक्व क्रिश्चियन बन्नलाई कठोर परिश्रम चाहिन्छ भन्ने कुरा हामीले विशेष मूल विचार हामीले यहाँ पाउँछौ। हरेक व्यक्तिले एउटा सुसमाचार प्रचार सुन्नुपर्छ, उद्धार र मुक्ति विश्वासद्वारा प्राप्त गर्नुपर्दछ र त्यतिले मात्र पुग्दैन। एउटा व्यक्ति परिपक्वतामा आउनका लागि ख्रिस्ट येशूमा विश्वास गरेर परिपक्व व्यक्ति बन्नका लागि कडा परिश्रम, कठोर परिश्रम पनि चाहिन्छ भन्ने कुरा आजको यो मुख्य विचार हो। र आज हरेक क्रिश्चियनले, हरेक व्यक्तिले यो सुसमाचारको बारेमा प्रचार गर्नुपर्छ, प्रचार गरेर मानिसहरू येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ र उनीहरूले विश्वास गरिसकेपछि उनीहरू परिपक्वतातर्फ बढ्नुपर्छ। परिपक्वतातर्फ बढ्नका लागि एउटा व्यक्तिले अथवा परिपक्व व्यक्ति बनाउनका लागि हरेक अगुवाले अथवा सिकाउने व्यक्तिहरूले शिक्षकहरूले एउटा कठोर परिश्रम गर्नुपर्छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। त्यसकारण आदरणीय श्रोता, यो महत्वपूर्ण सन्देश, रहस्यमय सन्देश जो आज सारा विश्वको लागि आवश्यक छ, यहुदी र गैर यहुदी संसारमा भएका सबै जात भाषा र कुलका मानिसहरूको लागि यो रहस्य चाहिँ एकदमै युग युगदेखि नै पुस्तौंदेखि नै गुप्तमा रहेको यो रहस्य मानिसहरूलाई यो बताइएको भए पनि यो रहस्यमय थियो। तर आज यीशु प्रभु यो संसारमा आउनु भएपछि उहाँले आफ्नो बारेमा प्रकट गर्नुभयो र यीशु चाहिँ सारा मानव जातिको पाप अधर्मको लागि यो संसारमा मर्नका लागि उहाँ आउनुभएको हो र सारा मानव जातिको लागि उहाँ मर्नुभएको हो भन्ने कुरालाई यहाँ स्पष्ट बताइन्छ। सबै जात भाषाको कुलको लागि यीशु कल्वरी क्रुसमा मर्नुभएको हो भन्ने कुरा यहाँ स्पष्ट भएको छ। ज जसले यीशुलाई विश्वास गर्छन् उनीहरूले आनन्द जीवन पाउँछन्, उनीहरूले ज्ञान प्राप्त गर्छन्, बुद्धि प्राप्त गर्छन्। यहाँ भनिएको छ कि परमेश्वरको रहस्यको ज्ञान अर्थात ख्रिस्टलाई प्राप्त गर्न सक्छन्। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। आदरणीय श्रोता, ज्ञान र बुद्धि सारा सम्पत्ति ख्रिस्टमा नै छन्। जसले यीशुलाई विश्वास गर्छन् उनीहरूले आनन्द जीवन पाउँछन्, यो सबै कुराहरू उनीहरूले प्राप्त गर्छन् र उनीहरूले विश्वास गरेर यी प्राप्त गरेका कुराहरूलाई परिपक्वतातर्फ लैजानका निम्ति उनीहरूले अझै कठोर परिश्रम गर्नुपर्छ। हरेक ख्रिस्टियनले यीशु ख्रिस्टलाई विश्वास गरेपछि उनीहरूले आफ्नो जीवनमा परिपक्वतातर्फ लाग्नलाई कठोर परिश्रम चाहिन्छ। आउनुहोस्, आज यहाँ वचन सुन्दै गर्नुहुँदाखेरि जिउनुमा धेरै कठोर परिश्रम चाहिन्छ। हरेक ख्रिस्टियनहरू जिउँदाखेरि अनुशासित भएर जिउनुपर्छ, तालिममा जिउनुपर्छ, कठोर परिश्रम भएर जिउनुपर्छ। त्यसकारण यदि यहाँहरूले यीशुलाई विश्वास गर्नुभएको छ तर परिपक्वतातर्फ जानुभएको छैन भने, परिपक्वताको अनुभवमा जानुभएको छैन भने आज यो वचन सुन्दै गर्नुहुँदाखेरि आफूलाई म यीशु जस्तै हुने लक्ष्यतर्फ म अगाडि बढ्छु भन्ने निर्णय आज यहाँले गर्न सक्नुहुन्छ। यदि जतिजनाले यीशुको वचन पहिलोचोटि सुन्दै हुनुहुन्छ र यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गर्नेहरूले आनन्द जीवन प्राप्त गर्नेछन्। आनन्द जीवन प्राप्त गरिसकेपछि उनीहरूले फेरि ख्रिस्टमा जिउनु पर्ने हुन्छ। जिउँदाखेरि चाहिँ हरेकले कठोर परिश्रम गर्नुपर्ने हुन्छ। यदि यहाँहरूले कठोर परिश्रम गर्नु चाहनुहुन्छ भने आजदेखि नै शुरू गर्नुहोस् र प्रभुलाई भन्नुहोस्, म तपाईँ जस्तै बन्न चाहन्छु, येशु जस्तै बन्न चाहन्छु भन्ने निर्णय गरेर आफूलाई अगाडि बढाउनुहोस्। जतिले येशु ख्रिस्टलाई विश्वास गर्नुभएको छैन यहाँहरूले येशुलाई विश्वास गर्नका लागि ढिलो नगर्नुहोस् र समयमै समय छँदै दिन छँदै येशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39, 98 68 55 33 39। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
5: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9850124।

0: सधैं मान्छु तिमी नभएको बेला
1: मुटु चल्दा चल्दै मर्छु तिमी
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
5: बुढी हेर त लाउ,
6: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
5: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
6: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
5: दिदी बहिनी सुनसारी घर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ, प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182773, 98165749588, 98165749588।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
8: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
8: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
7: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131, 98494131।
9: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98549185737।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
6: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि चणेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
1: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
7: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक

0: ब्रांड का मोबाइल पाइन का साथ ही पुरानो मोबाइल बाट नया मोबाइल साटि
1: बम्पर उपहार में हरेक स्मार्टफोन को खरीद में हरेक महीना सुन को औटी समेत प्राप्त कर सकूने
0: प्रोपाइटर राम श्रेष्ठ संपर्क मोबाइल नंबर 9841497913 र 9813915
2: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
4: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको? धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्ट्यान्ट सर्भिस।
3: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी,
3: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
4: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण, D1, D2, D3, D4, TDS भ्याट विवरण तथा कर चुक्ता सेवा,
3: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
4: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल, प्रोपाइटर किरण बिक, सम्पर्क 0105905030 र मोबाइल नम्बर 9860245049, साथै इमेल ठेगाना रहेको छ saajaconsultantservice@gmail.com।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: कुन गीतको सुटिङ भइरहेछ
1: सिलौटोमा चटनी
2: अल्लाली बडा ए अल्लाली बडा ए

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9141869953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गोल्ची बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: बाबा बाबा, म चाँडै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोक तल
4: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
4: 9861-7045-47।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: आमा आमा सुन न, कति काम गरिरा। हाम्रो त सहरमा घर छ भनेको होइन, जाऊँ न उही गएर बसौँ न हामी पनि हजुरआमासँग।
1: हेर छोरी, सहर जानु हुँदैन, सहरको लामो कहानी छ।
0: कस्तो कथा हो आमा, सुनाऊ न मलाई पनि, सुनाऊ न आमा।
1: म पनि तिमी जत्रै थिएँ त्यो पुरानो सहर, मेरो आमा बाबा आफन्ती कोही पनि थिएन। बिहान के खाऊ बेलुका के खाऊ भनेर भौतारिँदै गल्ली गल्ली हुन्थे। एकजना अङ्कलले एउटा ठुलो घरमा मलाई काम गर्न लैजानुभयो। अनि त्यो घरमा को को बस्थे थाहा छ? त्यो घरमा एउटी आमा बस्नुहुन्थ्यो अनि एउटा राजकुमार बस्नुहुन्थ्यो। मैले काम हुँदा त काम गर्थेँ, तर खाली हुँदाखेरि तिनै राजकुमारसँग खेलेर समय बिताउँथे।
2: त्यसको 15 वर्षपछिको कथा सुना है त अब।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त।
0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
6: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462816 र 9810323754।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
9: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको, सिधै पा।
11: विभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
12: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
13: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
12: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
13: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
12: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
12: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915915।
14: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन, भोटेकोशी बाढ़ीले 191 सार्वजनिक सवारीमा क्षति। अर्थमन्त्री वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान, बाढ़ीपछिको पुननिर्माण, द्विपक्षीय सम्बन्ध लगायतका विषयमा छलफल हुने। महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, प्रतिनिधि सभाको बैठक पनि आज। भारत र पाकिस्तान बीच फेरि तनाव बढ़दै, आफ्नो युद्धपोत नजिकै भारतीय नौसैनिकले युद्धाभ्यास गरेको पाकिस्तानको आरोप। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थालेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्रयाक बनाएर आजदेखि सवारी सञ्चालनमा आएको हो। सड़कमा गैरातीदेखि नै गाड़ी आवाजावत शुरू भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बिहान पूर्ण रूपमा सड़क सञ्चालनमा आएको पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायम रहेकाले सावधानी अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। भदौ 14 त्रिशुली नदीमा आएको बाढ़ीका कारण भित्ता कटान हुँदा कृष्णवीरमा पहिरो गएको थियो। पहिरो गएकै स्थानभन्दा माथि नयाँ ट्रयाक खोलेर ग्राभेल गरिएपछि सवारी साधन दुईतर्फी चल्ने व्यवस्था बनेको सड़क विभागले बताएको छ। नयाँ सड़कमा परीक्षणका रूपमा ग्यास बुलेट, पहिरोले रोकिएका ट्रकहरू आइतबारदेखि चलेका थिए, आजदेखि सबै खाले गाड़ी चल्न थालेका हुन्। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा उक्त सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता भएका छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अर्नीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, एक मिनी ट्रक, दुई जीप, चार कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बसमा क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति हुँदा 2 चालक बेपत्ता भएका छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समिति अन्तर्गत 7 टिपर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसायी कम्पनी प्रणालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग संचालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्रु बेपत्ता भएका छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको 1 बसमा क्षति पुग्दा कार चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर सोनी मवागले 3 दिने भ्रमणको लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा उहाँ आज बिहान 7:35 बजेको उडान मार्फत काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन्। अर्थ मन्त्रालयका अनुसार विपदपछिको पुननिर्माण लगायत नेपाल भारत बीचको आर्थिक, राजनैतिक तथा कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा अर्थमन्त्री वागले आज साँझ 5 बजे भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ। सीतारमनसँग भेटवार्ता गर्नुहुनेछ। भोलि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। भोलि नै उहाँले भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक सम्वाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। यसै दिन भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने वृहत भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वागले सहभागी हुने तालिका रहेको छ। शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासंघको सम्मेलन र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उहाँ सोही दिन साँझ नेपाल फर्कने कार्यक्रम छ।
0: नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। ललितपुरको स्थानीयपा स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 2 बजे बैठक बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। कांग्रेसको वडा तहको अधिवेशन पर्सीदेखि शुरू हुँदैछ। असोज 15 गतेदेखि केन्द्रीय महाधिवेशन शुरू हुँदैछ। तर पार्टीमा भने पूर्ण रूपमा एकता कायम हुन सकिरहेको छैन। शेरबहादुर देउवा पक्ष अहिले पनि छुट्टै महाधिवेशनको अडानबाट पछि हटेको छैन। यिनै घटनाक्रमबारे समेत बैठकमा समीक्षा हुने बताइएको छ। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनमा एक निर्वाचन क्षेत्रबाट 33 जना हुने गरी 5,445 प्रतिनिधि सहभागी हुनेछन्।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षणलाई दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
0: इलामको देउमाई नगरपालिका एक साधु गाउँमा बोलेरो जीप पल्टिँदा चालकको मृत्यु भएको छ। प्र 1010016306 नम्बरको बोलेरो जीप आज सड़कमै पल्टिँदा चालक देउमाई नगरपालिका एक चमौता बस्ने 35 वर्षीय तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ताली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाका विजेताको छनौट आज हुने भएको छ। आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गर्न लागि हो। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका प्रत्येक दिनका दरले 31 जनाले जनही 1,00,000 रूपियाँ पाउनेछन्। साथै 2 जना बम्पर उपहार पाउनेले जनही 10,00,000 रूपियाँ पाउनेछन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले आफ्नो विशेष आर्थिक क्षेत्रमा भारतीय नौसेनाले उत्साहपूर्ण कार्यवाही गरेको आरोप लगाएको छ। यही विषयलाई लिएर पाकिस्तानले कड़ा विरोध समेत जनाएको छ। यसै मुद्दामा पाकिस्तानी विदेश मन्त्रालयले इस्लामाबाद स्थित भारतीय उच्चायोगका कार्यवाहक राजदूतलाई बोलाएर गएको मंगलबार भारतीय नौसैनिक युद्धपोतसँग भएको भनिएको टक्रावलाई लिएर कड़ा विरोध दर्ज गराएको हो। पाकिस्तानको नौसेनाले आफ्नो द्विवार्षिक सिपार्क 26 अभ्यास गरिरहेको समयमा भारतीय पोत पाकिस्तानी नौसैनिक पोतको नजिक पुगेर आक्रामक ढंगले युद्धाभ्यास गरेको पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। पाकिस्तानले यसपछि दुई पोतबीच सम्पर्क भएको जनाएको छ। यो घटना अन्तर्राष्ट्रिय कानून, सैन्य अभ्यास र युद्धाभ्यासका साथै सैनिकहरूको आवतजावतबारे पूर्व सूचना दिने सन् 1991 द्विपक्षीय सम्झौताको गम्भीर उल्लंघन भएको पाकिस्तानले दावी गरेको छ। यसबाट क्षेत्रमा तनाव बढ़ने खतरा पैदा भएको पनि विज्ञप्तिमा उल्लेख छ। यता समाचार संस्था रोयटर्स एएनआई र आईएनएनएसले सूत्रहरूको हवाला दिँदै मंगलबार साँझ उत्तरी अरब सागरमा पाकिस्तानी नौसेनाको एउटा जहाज नियमित निगरानीमा रहेको भारतीय नौसेनाको युद्धपोततर्फ तीव्र गतिमा आएको र त्यसमा कारण दुवैबीच ठक्कर हुन पुगेको दावी गरेका छन्। यसै घटनालाई लिएर बुधबार नयाँ दिल्लीमा पनि पाकिस्तानी उच्चायोगका कार्यवाहक प्रमुखलाई विदेश मन्त्रालयमा बोलाएर भारतले पनि आफ्नो तर्फबाट कड़ा विरोध जनाएको छ।
1: र अब खेल समाचार। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। जापानको आइचे स्थित पार्क एरिना कोमा किमा हुने खेल नेपाली समय अनुसार अपरान्ह 4:05 शुरू हुनेछ। पहिलो खेलमा आज जापानसँग 3-0 सोझो सेटमा पराजित भएको नेपाल आज इण्डोनेसिया विरूद्ध सुधारिएको प्रदर्शनसहित सुखद नतिजाको खोजीमा हुनेछ। हिजोको खेलमा विश्व वरियतामा 6 स्थानमा रहेको जापान विरूद्ध नेपालले पहिलो सेट 25-8 गुमाएको थियो। दोस्रो सेटमा केही सुधार गरे पनि नेपाल 25-12 पराजित भयो। तेस्रो सेट पनि नेपालले 25-11 गुमाएको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन, भटेकोशी बाढ़ीले 191 सार्वजनिक सवारीमा क्षति।
0: अर्थमन्त्री वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान, बाढ़ीपछिको पुननिर्माण, द्विपक्षीय सम्बन्ध लगायत विषयमा छलफल हुने।
1: महाधिवेशन तयारी बारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, प्रतिनिधि सभाको बैठक पनि आज।
0: भारत र पाकिस्तान बीच फेरि तनाव बढ़दै, आफ्नो युद्धपोत नजिकै भारतीय नौसैनिकले युद्धाभ्यास गरेको पाकिस्तानको आरोप।
1: र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: बाबा बाबा म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705454।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म चाँडै स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
8: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाथो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550590934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

लाग्छ मलाई माया जालमा पार्न खोजेकी हुन् खै कसरी यस्तो कला खै कसरी यस्तो कला खै कसरी यस्तो कला जानिनु नैले छाती भित्रै मायाको तिर मनको तिर मायाको तिर।

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अर्थमन्त्री वागले नयाँ दिल्लीमा बाढ़ीपछिको पुननिर्माण र आर्थिक सहकार्यबारे छलफल हुने समकक्षी तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ताको कार्यक्रम। चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण। भोटेको शिवबाड़ीमा अहिलेसम्म 1409 जनाको शव भेटियो। हालसम्म बेपत्ता भएका 4089 जनाको खोजी कार्य जारी। राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्र मन्त्रीद्वारा संसदीय समितिमा जानकारी। कृष्णभीरमा नयाँ ट्र्याक निर्माणपछि पृथ्वी राजमार्ग दुईतर्फ नै सञ्चालनमा। कांग्रेसमा संस्थापन इतर समूह छाडेर सानेपा पुग्नेहरूको लर्को। जलवायु परिवर्तनले विश्वमा पानीको चक्र झनै अनियमित बन्दै गएको संयुक्त राष्ट्रसंघको भनाई। प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा। र महिला एलिट कपमा आज नेपाल र इण्डोनेशिया भिड्दै नेपाललाई जित्नै पर्ने दबाव। इण्डोनेशियासँग हारे नेपालको यात्रा समूह चरणमै सीमित हुने।

0: soy. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. अर्थमन्त्री वागले नयाँ दिल्लीमा सम्बन्धी खबरबाट. अर्थमन्त्री स्वर्णिम वागले दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ. विमानस्थलमा उहाँलाई भारतीय वरिष्ठ अधिकारीले स्वागत गरेका छन्. गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढ़ीपछि पुननिर्माणका लागि आर्थिक सहकार्यबारे छलफल गर्न उहाँ नयाँ दिल्ली पुग्नु भएको छ. नेपालको परराष्ट्र मन्त्रालयका अनुसार अर्थमन्त्री वागले असोज 1 र 2 गते भारत भ्रमणमै रहनुहुने भएको छ. भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी निर्मला सीतारमण तथा अन्य वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ. भदौ 10 को बाढ़ीका कारण नेपालका 3 जिल्लामा 1,300 भन्दा बढ़ीको मृत्यु हुनका साथै करिब 4 अर्ब 75 करोड़ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ. त्यस विनाशकारी विपदपछि नेपालका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भारत भ्रमण हो. भ्रमणका क्रममा अर्थमन्त्री वागले भारतीय विदेश मन्त्री एस जयशंकर तथा वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ. मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ. साथै दिल्ली स्कूल अफ इकोनोमिक्समा विशेष भाषण समेत दिने कार्यक्रम रहेको छ. परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताउनु भएको छ. बिहिबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी गराउनुभयो. उहाँले संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि शुरू हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने बताउनु भएको हो. महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रहित अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाइने अपेक्षा गरिएको छ. आजको समिति बैठकमा जलवायु परिवर्तन सम्बन्धी विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्रीको सहभागिता लगायतका विषयमा छलफल भएको छ. चिलिमे जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ. चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार द्वय श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको छ. सो विद्युत केन्द्रको सुरुङको बाहिरी विभागदेखि करिब 150 मिटरभित्र रहेको कन्ट्रोल रूम क्षेत्रमा हिजो उहाँहरू मृत अवस्थामा फेला पर्नु भएको थियो. प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो. यता रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण बिहिबार बिहान 11 बजेसम्म 1,409 जनाको शव फेला परेको छ. जसमध्ये रसुवामा 119 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तनहुँमा 38 जना, नवलप्रासी पूर्व 232 जना र नवलप्रासी पश्चिममा 222 गरी 1,407 जनाको शव फेला परेको हो. साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ.

0: बैठक हो। बैठकमा यसअघि संस्थापन इतर पक्षमा रहेका नेताहरू समेत सहभागी हुन गइरहेका छन्। यसअघि पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट नेताहरूले सभापति गगन थापासँग सहमति गरेरै बैठकमा सहभागी हुन गइरहेका हुन्। यस्तै केही डाक्टर शेखर कोइराला निकट रहेका नेताहरू पनि सहभागी हुँदैछन्। यसै क्रममा हालसम्म देउवा समूहमा रहनुभएका नेताहरूमा मा लक्ष्मी डिना उपाध्याय, मीनबहादुर विश्वकर्मा, देवेन्द्र राज कणेल, राजीव विक्रम शाह, ज्ञानेन्द्र बहादुर कार्की, मदन कृष्ण श्रेष्ठ, रामहरि खतिवड़ा, राधा घले, नरसिंह महर, गोविन्द भट्टराई, जीप छिरिङ लामा, ईश्वरी नेउपाने, सरस्वती तिवारी, शान्तिबिक परियार, गणेश लामा सानेपा पुग्नु भएको छ। यस्तै डाक्टर शेखरको समूहमा रहनुभएकी किरण यादव पनि सानेपा पुग्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका महामन्त्री एवं सांसद विपिन आचार्यले फरक विचार राखेकै आधारमा सांसदहरूमाथि भौतिक आक्रमण गर्ने धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्ता अतिवादी धम्की दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। हालै मात्र राष्ट्रपाका सचेतक क्रान्ति शिखा दितालको अभिव्यक्तिमा आपत्ति जनाउँदै जेनजी सहितका परिवारले उनलाई सदनबाट खिसार्ने चेतावनी दिएका थिए। साथै गृहमन्त्री सुदन गुरूङलाई तलमाथि गरेमा देशमा को ठूलो रक्तपात मच्याउने पनि उनीहरूले बताएका थिए। त्यही सन्दर्भमा आचार्यले यस्तो बोल्नु भएको छ। संसद बैठकमा बोल्दै महामन्त्री आचार्यले प्रसिद्ध फ्रान्सेली दार्शनिक भोल्टायरको भनाई स्मरण गर्नु भएको छ। उहाँले भन्नुभयो, म तिम्रो कुरासँग असहमत हुन सक्छु, तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम सासम्म लड़िरहनेछु। नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई नागरिकको मौलिक हकमा रूपमा ग्यारेन्टी गरेको उहाँले उल्लेख गर्नुभएको छ। सड़क भाँचिएर काठमाण्डुसँग सड़क सञ्जाल नै टुटेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज असोज 1 गते बिहिबार बिहान 6 बजेदेखि सवारी साधनहरू दुवैतर्फ सञ्चालनमा आएका हुन्। भदौ 10 र 14 गते रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढ़ीले कृष्णवीर क्षेत्रमा सड़क धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प थियो। यता उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनु भएको छ। आज सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष घिसिङले यस्तो बताउनु भएको हो। उहाँले लेख्नु भएको छ, हाल नयाँ ट्र्याक मार्फत सड़क दुईतर्फी सञ्चालनमा आउनु विपदबाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्वपूर्ण उपलब्धि हो, तर कृष्णवीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम अघि बढाउन आवश्यक छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबरको पालो भएको छ। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले आज सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ जोखिम हुने बताइएको छ। गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ। यता संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासलाई अर्को साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकी भिजा दिन अस्वीकार गरेको अर्को विदेशको खबर छ। प्यालेस्टाइनी मुक्ति संगठनका सदस्य र प्यालेस्टाइनी प्राधिकरणका अधिकारीलाई समेत भिजा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अब खेल खबर। नेपालले एसियाली खेलकुदको महिला भलिबल तर्फ समचरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा आज इण्डोनेशियाको सामना गर्दैछ। समूह ए अन्तर्गतको यो खेल कोमाकी आइची स्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनेरलमा नेपाली समयअनुसार अहिले 4:05 शुरू हुनेछ। नेपाललाई अघिल्लो चरणको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने दवाब छ। इण्डोनेशियासँगको खेल गुमाए नेपालको यात्रा समचरणमै सीमित हुनेछ। इण्डोनेशिया पनि नेपाललाई हराउँदै पहिलो चरणमा स्थान पक्का गर्ने लक्ष्यमा छ। इण्डोनेशियाको यो पहिलो खेल हो। नेपाल पहिलो खेलमा घरेलु टोली जापानसँग सोझो सेटमा पराजित भएको थियो। हिजो सम्पन्न एकतर्फी खेल जापानले 25-8, 25-12, 25-11 आफ्नो पक्षमा राखेको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। अर्थमन्त्री वागले नयाँ दिल्लीमा बाढ़ीपछिको पुननिर्माण र आर्थिक सहकार्यबारे छलफल हुने समकक्षी तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ताको कार्यक्रम तय। चिलिमेमा फेला परेका 5 कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण। भोटेको शिवबाड़ीमा अहिलेसम्म 1409 जनाको शव भेटियो। बेपत्ता भएका 4089 जनाको खोजी कार्य जारी। राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्र मन्त्रीद्वारा संसदीय समितिमा जानकारी। कृष्णवीरमा नयाँ ट्र्याक निर्माणपछि पृथ्वी राजमार्ग दुईतर्फ नै सञ्चालनमा। कांग्रेसमा संस्थापन इतर समूह छाडेर सानेपा पुग्नेहरूको लड़को। जलवायु परिवर्तनले विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्रसंघको भनाई। प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिजा। र महिला एलिट कपमा आज नेपाल र इण्डोनेशिया भेट्दै नेपाललाई जित्नै पर्ने दवाब। इण्डोनेशियासँग हारे नेपालको यात्रा समूह चरणमै सीमित हुने। अवस्थाको लागि नेपाली खबर यही सकिन्छ। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रांड का घड़ी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: बाबा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849481857।

0: गरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855040934।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-5-11-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
4: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
4: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
4: 98-61-97-65-47
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के गर्छौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बने जस्तै बनेछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: रेडियो बिहानी 97.6 MHz
5: बाबा म चाँडै स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
9: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98-49-18-57-37
4: रेडियो बिहानी 97.6 MHz

प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भने उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठीक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि जंगाएका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
5: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
7: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
6: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
6: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
6: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915519।
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरीकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनमा हामीले ख्रिस्टबाट पाएको छुटकाराको कुरा चाहिँ हेरेका थियौं, जहाँ चाहिँ हामीले परमेश्वरले हामीमाथि आफ्नो अनुग्रह सबै बुद्धि र समझसहित चाहिँ प्रशस्त गर्नुभएको कुरा चाहिँ हामीले सिक्दै थियौं। र यसले चाहिँ परमेश्वरको अनुग्रह चाहिँ केवल पाप क्षमा गर्नमा मात्र सीमित छैन भन्ने चाहिँ देखाउँदछ, होइन त दाई?
2: एकदमै सही कुरा भाइ। परमेश्वरको अनुग्रह अत्यन्तै प्रशस्त छ। उहाँले हामीलाई उद्धार गरेर त्यतिकै छोड्नु भएको छैन। उहाँले आफ्नो वचनद्वारा हामीलाई उहाँको योजना, उद्देश्य र कामहरू बुझ्ने अवसर पनि दिनुभएको छ। आजको अध्ययनले हामीलाई बुझाउने एउटा महत्वपूर्ण कुरा के हो भने, परमेश्वरले हामीलाई उहाँका गहिरा उद्देश्यहरूबारे जान्न दिनुभएको छ। साधारण मानिसको बुद्धिले आफै पत्ता लगाउन नसक्ने कुरा परमेश्वरले आफ्नो प्रकाशद्वारा प्रकट गर्नुभएको छ भन्ने सत्यलाई आज हामी थाहा गर्नेछौं।
1: भनेपछि दाई, यसको मतलब मैले बुझे कि रहस्य भन्ने शब्दको अर्थ मानिसहरूले सामान्यतया सोचे जस्तो बुझ्न नसक्ने वा सधैँ लुकेको कुरा चाहिँ होइन रहेछ नि त?
2: बिल्कुलै होइन भाइ। बाइबलमा रहस्य भन्नाले पहिले परमेश्वरले प्रकट नगर्नु भएको तर उचित समयमा उहाँले आफ्ना जनहरूलाई प्रकट गर्नुभएको सत्यलाई बुझाउँछ। यो मानिसको बुद्धि वा खोजबाट पत्ता लागेको कुरा चाहिँ होइन, परमेश्वरले आफै प्रकट गर्नुभएको सत्य कुरा हो।
1: भनेपछि त यसको अर्थ चाहिँ परमेश्वरले आफ्नो योजना चाहिँ हामीबाट सधैँ लुकाइराख्नु भएको छैन भन्ने रहेछ नि त, र उहाँले आवश्यक समयमा चाहिँ आफ्नो जनहरूलाई बुझ्न सक्ने गरी प्रकट गर्नुहुँदो रहेछ।
2: उहाँको इच्छाको रहस्य हामीलाई थाहा गराउनु भएको छ। यसको अर्थ परमेश्वरको ठूलो योजना के हो भन्ने विषयमा हामीलाई केही प्रकाश दिएको छ। परमेश्वरले इतिहासलाई उद्देश्यविहीन रूपमा चलाइरहनु भएको छैन, उहाँको एउटा निश्चित योजना छ।
1: त्यसो भए हामीले एउटा अर्को महत्वपूर्ण उद्देश्य बुझ्नुपर्ने रहेछ। हामीले ख्रिस्टमा आशा राख्नुको कारण चाहिँ परमेश्वरको महिमा चाहिँ हुनुपर्ने रहेछ नि त?
2: हो भाइ, हाम्रो जीवनको अन्तिम केन्द्र हामी आफै होइनौ, परमेश्वरको महिमा हो। उहाँले हामीलाई बचाउनुभयो, आफ्नो योजनामा सहभागी गराउनुभयो, ख्रिस्टमा उत्तराधिकार दिनुभयो। यी सबैको परिणाम हाम्रो जीवनले उहाँको प्रशंसा गर्नुपर्छ।
1: हजुर, साँच्चै नै दाई र आदरणीय श्रोताहरू, परमेश्वरको अनुग्रह प्रशस्त छ। उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई प्रकट गर्नुभएको छ र यही सत्यलाई ध्यानमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी बनौं।
3: आज हामी परमेश्वरको वचनमा ध्यान एफिसी 1:8-12 देख्नेछौ। अनि यसको मुख्य विषय हो, परमेश्वर पुत्रले कलिसिया चर्चको लागि दाम मूल्य तिर्नुभयो। अनि यो विषय अन्तर्गत हामीले अघिल्लो दिनमा 5:7 देख्यौं, ख्रीष्टले आफ्नो रगतद्वारा हामीलाई उद्धार गर्नुभएको छ। र अहिले हामी सबभन्दा पहिले चर्चको कलिसियाको निम्ति परमेश्वर पुत्रको दोस्रो कामको देख्न तयारी छौं, त्यो हो ख्रीष्टले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभयो। एफिसी 1:8-10 भनिएको छ, 8-10 जुन अनुग्रह उहाँले सारा बुद्धि र समझमा हामीलाई प्रशस्त गरिदिनुभयो, आफै भित्र संकल्प गर्नुभएको आफ्नो शुभ अभिप्राय अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरूलाई ख्रीष्टमा एकत्र गर्नुहुन्छ। दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमाथि भएका कुराहरूलाई उहाँमा। शास्त्रमा रहस्य के हो? रहस्य भनेको कुनै रहस्य कथा कहानी होइन। शास्त्रमा रहस्य भनेको परमेश्वरले केही त्यस्तो कुराको प्रकट गरिरहनु भएको छ जुन त्यस समयसम्म उहाँले प्रकट गर्नुभएको थिएन। त्यहाँ दुई तत्वहरू छन् जुन सधैं नयाँ नियम रहस्यमा प्रवेश गर्दछ। पहिलो हो, यो मानव एजेन्सीहरूबाट पत्ता लगाउन सकिँदैन किनभने यो सधैं परमेश्वरबाट प्रकाश हो, र दोस्रो, यो उचित समयमा प्रकट भयो र गुप्त राखिएको छैन, अनि सम्पूर्ण विवरणहरूको प्रकट नगरिकन तथ्यको प्रमाणित गर्न पर्याप्त प्रकट गरिएको छ। स्कोफिल्ड रेफरेन्स बाइबल पाना संख्या 1014 ले नयाँ नियममा भएको 11 रहस्यहरूको सूची दिन्छ। महान रहस्यहरू हुन्, पहिलो मथी 13:3-50 अनुसार स्वर्गीयको राज्यको रहस्यहरू, दोस्रो रोमी 11:24 अनुसार यो युग अवधिमा इसरायलको अन्धोपनको रहस्य, तेस्रो पहिलो कोरन्थी 15:51-52 र पहिलो थिसलोनिकी 4:13-17 अनुसार यो युगको अन्त्यमा जीवित रहेका पवित्र जन विश्वासीहरूको स्वर्गीय यात्राको बेला परिवर्तनको रहस्य, अनि चौथो एफिसी 3:1-12 अनुसार, रोमी 16:25, एफिसी 6:19, कलसी 4:3 अनुसार नयाँ नियम कलिसियाको रहस्य जुन ग्रीक यहुदी मिलेर बनेको एक शरीर हो, अनि पाँचौं रहस्य हो एफिसी 5:23-32 अनुसार ख्रिष्टको दुलहीको रूपमा कलिसियाको रहस्य। छैटौं गलाती 2:20, कलासी 1:26-27 अनुसार जीवित ख्रिष्टमा को रहस्य, अनि सातौं रहस्य पहिलो कोरन्थी 2:7, कलासी 2:2-9 अनुसार परमेश्वरको रहस्य, ख्रिष्टको पनि मतलब उहाँमा ईश्वरत्वको सारा परिपूर्णता शारीरिक रूपमै बास गर्दछ जसमा सारा ईश्वरीय ज्ञान बुद्धि रहेको छ। अनि आठौं पहिलो तिमोथी 3:16 अनुसार त्यो प्रक्रियाको रहस्य जुनद्वारा भक्तिपना मानिसमा पुनस्थापन गरिनेछ। अनि नौ रहस्य दोस्रो थिसलोनिकी 2:7-13:33 अनुसार अधर्मको रहस्य, अनि दशम हो प्रकाश 1:20 अनुसार सात ताराहरूको रहस्य, र एघारौं हो प्रकाश 17:5-7 अनुसार बाबेलको रहस्य। अहिले यी सबै रहस्यहरूका कुराहरू पश्चात पनि के तपाईँले थाहा पाउनुभयो कि परमेश्वरले हामीलाई हरेक कुरा बताउनु भएको छैन? त्यहाँ धेरै कुराहरू छन् परमेश्वरले हामीलाई भन्नुभएको छैन। म स्वयंले पनि परमेश्वरलाई धेरै प्रश्नहरू सोध्न चाहन्छु। धेरै मानिसहरू हामीलाई प्रश्नहरू पठाउँछन् र हामी तिनीहरूलाई जवाब दिन कोसिस गर्छौं। मसँग पनि प्रश्नहरू छन् तर मलाई थाहा छैन कि कसलाई सोध्नु, किनभने कोही पनि यहाँ पृथ्वीमा सारा उत्तरहरूको जान्दैनन्। कुनै दिन उहाँले हामीलाई ती सबैको प्रकट गरिदिनुहुनेछ। मित्र, रहस्य भनेको त्यो एक कुरो हो जुन पहिले प्रकट भएको थिएन तर अहिले हामी कहाँ प्रकट भएको छ। अहिले यी पदहरूमा अद्भुत रहस्यहरू छन् जुन पुरानो नियममा प्रकट भएको थिएन। सबभन्दा पहिले म विस्तार गर्नको निम्ति पद 8 र 9 दोहोर्याउन चाहन्छु। यहाँ भनिएको छ, जुन अनुग्रह उहाँले सारा बुद्धि र समझमा हामीलाई प्रशस्त गरिदिनुभयो र आफै भित्र संकल्प गर्नुभएको आफ्नो शुभ अभिप्राय अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। उहाँको इच्छाको रहस्य के हो? सबभन्दा पहिले त्यो कुनै त्यस्तो कुरा हो जुन ज्ञान र समझ अनुसार प्रकट भएको छ। यो केही साधारण सरल क ख ग होइन, म यो कुरामा धेरै हर्षित छु कि त्यहाँ धेरै संस्थाहरू व्यक्तिहरू छन् जसले सरल तरिकामा सुसमाचार दिने कोशिश गर्छन्। म परमेश्वरलाई धन्यवाद दिन्छु कि धेरै मानिसहरूले हामीलाई पत्र लेखेर भन्छन् कि हामीले सरल वचन अध्ययन कार्यक्रम चलाइरहेका छौं र तिनीहरू यसको बुझ्न सक्छन्। म यस कुराको प्रशंसा गर्छु किनभने यही नै हामीले गर्नुपर्छ। मित्र, त्यहाँ सरल सुसमाचार छ, तर म तपाईंलाई भनौं त्यहाँ परमेश्वरको ज्ञान र गहिराईहरू छन् जुन तपाई र म सजिलै थाहा गर्न सक्दैनौ। कहिले कहीँ त बिल्कुलै बुझ्दैनौ। हामीले हामीसँग भएको सबै मानसिक बुद्धिको परमेश्वरको महान योजनाको केही कुरा बुझ्न परमेश्वरको योजनाको बुझ्न कोशिश गर्नुपर्छ। परमेश्वर चाहनुहुन्छ कि हामीले यी कुराहरू थाहा पाएको, किनभने अहिले रहस्यको प्रकट भएको छ। समयको पूर्णता के हो? म त्यसको सबै स्थितिहरूको यानि विकासको अवस्थामा जान सक्दिन, तर परमेश्वर हरेक कुरालाई त्यो समयतिर अवधितिर अघि बढ़ाइरहनु भएको छ जब ख्रिष्टले पृथ्वीमा र स्वर्गमा सबै कुराहरूमाथि शासन गर्नुहुनेछ। यो पूर्णता हो जुनको ग्रीक शब्द हो प्लेरोमा, जब हरेक कुरा ख्रिष्टको शासन मुनि ल्याइनेछ। प्लेरोमा चाहिँ अति नै ठूलो भाँडा जस्तै हो जुनमा शताब्दीहरू सहस्र वर्षहरू खस्दछन्। त्यो सम्पूर्ण भूत वर्तमान र भविष्य त्यो समयतिर बढ़िरहेको छ। जब हरेक घोड़ा झुक्नेछन् र हरेक जिब्राहरूले स्वीकार गर्नेछन् कि येशू नै प्रभु स्वामी हुनुहुन्छ, त्यो नै रहस्य हामी कहाँ प्रकट भएको छ। दश पदमा भनिएको छ, समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरूलाई ख्रिष्टमा एकत्र गर्नुहुन्छ, दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमाथि भएका कुराहरूलाई। उहाँमा हामी ख्रिष्टको बारेमा यो सिक्छौ। हिब्रू 2:8 अनुसार परमेश्वरले सबै कुराहरूलाई उहाँको पाउमुनि अधीनमा राख्नु भएको छ, किनकि उहाँले सबै कुरा उनको अधीनमा राख्नुहुँदा उहाँले कुनै कुरालाई छोड्नु भएन जो उनको अधीनमा राखिएन। तर अहिले हामी अझै पनि सबै कुरा उनको अधीनमा राखिएको देख्दैनौ। मित्र, यसले यो स्पष्ट तरिकामा बताउँछ हामी अहिलेसम्म त्यो समयमा आइपुगेका छैनौ। आज हामी बेग्लै डिस्पेन्सेसनमा समय मुनि छौ, तर परमेश्वरले यो हामीलाई त्यो पूरा हुन गइरहने कुराको प्रकट गर्नुभएको छ जुन कुरा भूतकालमा प्रकट भएको थिएन। स्वर्गीय र पृथ्वी आज मेलमा तालमा छैन। हामी आफ्नै सानो ट्यून लय तालको बजाइरहेका छौं। हामीसँग यहाँ अहिले वर्तमानमा प्रचलित रक म्युजिक चलिरहेको छ। यो रक म्युजिकलाई सिधै नेपालीमा अनुवाद गर्दा हुन्छ चट्टान संगीत, पत्थर संगीत, होइन र? मित्र, माथि स्वर्गमा हुने रक चाहिँ चट्टान चाहिँ येशु हुनुहुन्छ। उहाँ चट्टान हुनुहुन्छ, उहाँ अनमोल चट्टान हुनुहुन्छ। त्यो नै जग वा आधारमा आज चर्च कलिसिया आश्रित हुन्छ, बसालिएको छ। अनि त्यो दिन आउनेछ जब स्वर्गीय र पृथ्वी तालमा लयमा मेलमा ट्यूनमा हुनेछन् र हरेक कुरा ख्रिष्टमा एकत्र गरिनेछ। यसपछि अहिले हामी चर्चको निम्ति कलिसियाको निम्ति परमेश्वर पुत्रको तेस्रो कामको हेर्छौ, त्यो हो ख्रिष्टले हामीलाई पैतृक अधिकारले आशिष दिनुहुनेछ। पद 11 र 12 भनिएको छ, जसले सबै कुराहरू आफ्नै इच्छाको सल्लाह मुताबिक गर्नुहुन्छ उहाँकै संकल्प अनुसार पहिल्यै ठहराएको हुनाले हामीले उहाँमा पैतृक सम्पत्ति पैतृक अधिकार पनि पाएका छौं। यसकारण कि हामीहरू जसले ख्रिष्टमा पहिले भरोसा राखेका छौं उहाँको महिमाको प्रशंसाको कारण हौं। यहाँ अर्को अद्भुत अचम्मक सत्यता छ, उहाँले हामीलाई पैतृक अधिकार दिनुहुन्छ, पैतृक सम्पत्ति दिनुहुन्छ। हामीलाई उहाँले केही कुराले आशिष दिनुहुनेछ, त्यस्तो केही कुरा दिनुहुनेछ जुनको लागि हामीले केही काम गरेका छैनौ। यो कुल समग्र परमेश्वरको उद्देश्य र योजना हो कि विश्वासीहरूको ख्रीष्टको अधिकारमा भाग अंश हुनुपर्छ र हुन्छ। तिनीहरू ख्रीष्टसँगै अधिकार गर्न गइरहेका छन् किनभने तिनीहरू ख्रीष्टमा छन्। पाउल लेख्छन् रोमी 8:17 अनि सन्तान हौ भने हकवाला पनि हौ, साथै परमेश्वरका साँचा हकवालाहरू र ख्रीष्टसँग साझा हकवालाहरू। हामीले उहाँसँगै दुःख भोग्यौं भने हामीले उहाँसँगै महिमा पनि पाउँछौ। दोस्रो कुरन्थी 3:21-23 भन्छ, यसै कारण कसैले पनि मानिसहरूमा गर्व नगरोस्, किनकि सबै कुराहरू तिनीहरूकै हुन्, चाहे पाउल वा अपलोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा अहिलेका कुराहरू वा आउनेवाला कुराहरू, सबै तिनीहरूकै हुन् अनि तिनीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ। ओ मित्र, हरेक कुरा मेरो हो, ख्रीष्ट मेरो हुनुहुन्छ, पाउल मेरो हो, अरू त के मृत्यु पनि मेरो हुन सक्छ अनि मेरो हो, हरेक कुरा मेरो हो। यो मेरो हो किनभने उहाँले मलाई दिनुभएको छ। ख्रीष्ट मेरो हुनुहुन्छ, परमेश्वर मेरो हुनुहुन्छ अनि यो कुरा तपाईँ आफ्नै निम्ति पनि लागू गर्न सक्नुहुन्छ। हरेक कुरा तपाईँकै हो। ओ हाम्रो लागि कस्तो अनुभव छ, मलाई खुशीको कारण चिच्याउँ चिच्याउँ जस्तो लागिरहेको छ किनभने यो अति नै अद्भुत छ। परमेश्वरले यो पूर्व संकल्पना पूर्व नियुक्त गर्नुभएको छ, पूर्व तय गर्नुभएको छ, उहाँले प्री डेस्टिनेशन गर्नुभएको छ। यसले खाली उद्धार पाएकाहरूको मात्र संकेत गर्दछ। यो कुराको याद राखौं कि परमेश्वरले कहिले पनि कसैलाई पनि पापमा निन्दित हुनु गुम हुनको निम्ति पूर्व निश्चय पूर्व संकल्पना पूर्व नियुक्त गर्नुभएको छैन। उहाँले हामीलाई पैतृक अधिकार पैतृक सम्पत्ति पाउन पूर्व संकल्पना पूर्व निश्चय पूर्व नियुक्त गर्नुभयो। यदि उहाँले यो मेरो निम्ति पहिले पूर्व निश्चय पूर्व संकल्पना यानी पूर्व नियुक्त नगर्नु भएको भए म कहिले पनि एउटा पनि पाउने थिइन। यो उहाँको अनुग्रहबाटको पुरस्कार हो, इनाम हो, मेरो आफ्नो योग्यता सद्गुणबाट होइन मित्र। यो परमेश्वरको इच्छा हो र त्यो मात्र एउटै आधार हो जुनमा यो गरिएको छ। यो असल छ र यो सही छ अनि उत्तम छ। किन? किनभने परमेश्वरले यसको प्रयोजन गर्नुभयो। तपाईँ योभन्दा कुनै अरू उत्तम कुरा पाउन सक्नुहुन्न। ओ मित्र, त्यो 3 अद्भुत कामहरू छन् जुन ख्रीष्टले हाम्रो निम्ति गर्नुभएको छ। पहिलो हो, उहाँले हामीलाई आफ्नो रगतद्वारा उद्धार गर्नुभएको छ मोल तिरेर। दोस्रो, उहाँले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभएको छ र उहाँले हामीलाई पैतृक सम्पत्ति अधिकारले आशिषित गर्नु भएको छ। ओ यो कति अद्भुत कुरा छ, म यसको हराउन सक्दिन, गुमाउन सक्दिन। उहाँले मण्डलीको निम्ति दाम तिर्नुभयो र म उहाँको हुँ किनभने उहाँले दाम तिरेर मलाई किन्नु भएको छ, मण्डलीलाई विश्वासीलाई किन्नु भएको छ। मित्र, आज चर्च कलिसिया उहाँको निम्ति अति नै महत्वपूर्ण हो। यहाँ पृथ्वीमा मानिसको सानो योजना तिनीहरू महत्वपूर्ण छैनन्, हामी सोच्दछौ कि तिनीहरू महत्वपूर्ण छन्। आज मानिसहरू संसार विश्वको लागि बहुत ब्लू प्रिन्टिङसँग रूपरेखा नक्सा लिएर यता उता कुदिरहेका छन् तर तिनीहरू अर्को 100 वर्षसम्म यहाँ पृथ्वीमा हुने छैनन्। त्यो भीड बितिजानेछ तर परमेश्वरको महान योजनाहरू पूरा गरिनेछ। परमेश्वरलाई त्यो कुराको लागि धन्यवाद होस्। मित्र, यहाँ पद 12 पूरा पत्रहरू भरि पाइने एक महिमित स्तुति प्रशंसाको उल्लेख छ। तपाईँ यो कुराको थाहा पाउनुहुनेछ कि पाउल केही बेर रोकेर त्यो एक परमेश्वरका हरेक व्यक्तिले गर्नुभएको कुरा भनेपछि परमेश्वरलाई स्तुति प्रशंसाको र महिमाले माथि उठाउँछन्, बढी बढाउ गर्छन्। भनिएको छ 12 पदमा, यसकारण कि हामीहरू जसले ख्रीष्टमा पहिले भरोसा राखेका छौ उहाँको महिमाको प्रशंसाको कारण हौ। विश्वासीहरूको इच्छा कामनाहरूको सन्तुष्ट गर्न परमेश्वर अस्तित्वमा हुनुहुन्न। बरु विश्वासीहरू परमेश्वरको महिमाको निम्ति अस्तित्वमा छन्। जब विश्वासीहरू परमेश्वरको इच्छाको केन्द्रमा हुन्छन्, उसले त्यस्तो जीवन जीरहेको हुन्छ जुन जीवन पूर्ण हर्ष, आनन्द र सन्तुष्टले भरिएको हुन्छ। त्यसले तपाईंलाई मनोचिकित्सकहरूको हातमा पर्नबाट बचाउनेछ। तर जब तपाई परमेश्वरको इच्छामा हुनुहुन्न, त्यहाँ तपाईँको निम्ति सधैँ निराश, अशान्ति, दुःख, पीड़ा, व्याकुलता, असहायता, विश्रामहीनता हुन्छ। परमेश्वरको इच्छामा जिउने कुराले जीवनमा उद्देश्य र अर्थको थप छ। हामी उहाँको महिमाको स्तुति प्रशंसाको कारण हुनेछौ। अनन्तकाल भविष्यको अन्तहीन युगहरूभरि परमेश्वरले तपाई र मलाई औल्याएर यो भन्नुहुनेछ, त्यहाँ हेर, तिनीहरू उद्धार गरिन योग्यका थिएनन्। कति पनि तिनीहरू उद्धार पाउन योग्यका थिएनन्, तर मैले तिनीहरूलाई प्रेम गरे र तिनीहरूलाई उद्धार गरे। त्यही नै एक कुरा हो जुनले जीवनलाई महिमा, आनन्द, हर्ष, उद्देश्य, अर्थ दिन्छ। आज हामी यस कारणले अस्तित्वमा छौं यस संसारमा, ताकि हामी उहाँको महिमाको स्तुति प्रशंसा गर्न सकौं। बस त्यति मात्र। अमित्र, हामीले एफिसी एक अध्यायबाट अहिलेसम्म देखिसक्यौं चर्च ख्रिष्टको शरीर हो भन्ने विषय अन्तर्गत। पहिले हामीले देख्यौं परिचय या पावलको अभिवादन, दोस्रो देख्यौं परमेश्वर पिताले चर्चको कलिसियाको योजना गर्नुभयो, तेस्रो देख्यौं परमेश्वर पुत्रले चर्चको निम्ति दाम तिर्नुभयो। अर्को दिनमा हामी यही विषय अन्तर्गत अर्को कुरा देख्नेछौ, परमेश्वर पवित्र आत्माले चर्चको कलिसियाको रक्षा गर्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाइ, आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वरको अनुग्रह केवल हाम्रो पाप क्षमा गर्न मात्र चाहिँ सीमित छैन, उहाँले आफ्नो इच्छाको रहस्य पनि हामीलाई प्रकट गर्नुभएको छ, ताकि हामी उहाँको योजना बुझ्न सकौं र उहाँमा भरोसा गर्न सकौं।
2: एकदमै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरले आफ्नो प्रशस्त अनुग्रहद्वारा उहाँको इच्छाको रहस्य हामीलाई प्रकट गर्नुभएको छ। बाइबलको रहस्य मानिसले आफै पत्ता लगाउने कुरा होइन, परमेश्वरले आफ्नो समयमा प्रकट गर्नुभएको सत्य हो भन्ने कुरा आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: हजुर, साँच्चै नै दाइ। र अर्को कुरा यो अध्ययनले हामीलाई सम्झाउँछ कि परमेश्वरको अन्तिम योजना सबै ख्रिस्टमा एकीकृत गर्नु हो। त्यसैले यो संसार अस्तव्यस्त देखिए तापनि परमेश्वरको योजना चाहिँ अस्तव्यस्त छैन।
2: एकदमै सही कुरा भाइ। समयको पूर्णतामा ख्रिस्टको अधीनमा सबै कुरा एकत्रित हुनेछन्, अनि हामीलाई ख्रिस्टमा उत्तराधिकार पाएको र उहाँमा आशा राखेको मानिसको जीवन परमेश्वरको महिमाका लागि हुनुपर्छ भन्ने कुरा यो अध्ययनले सम्झाएको छ।
1: हजुर, साँच्चै नै दाई। यो सम्पूर्ण अध्ययनपछि आज हामी सबैजनाले आफैलाई सोध्नुपर्ने प्रश्नहरू चाहिँ के रहेछ भने दाई, के हामीले आफ्नो वर्तमान परिस्थिति भन्दा परमेश्वरको ठूलो योजनामा चाहिँ भरोसा गरिरहेका छौं? के हामी परमेश्वरले प्रकट गर्नुभएको सत्यलाई बुझ्न र त्यस अनुसार जिउन खोजिरहेका छौं? के हामी ख्रिस्टमा पाएको उत्तराधिकारका लागि कृतज्ञ छौं? अनि के हाम्रो जीवनले चाहिँ परमेश्वरको महिमा गरिरहेको छ त?
2: अवश्य पनि भाइ, तपाईँले एकदमै महत्वपूर्ण प्रश्न राख्नुभयो। त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस्, मानिसका बदलिदा योजनामा होइन परमेश्वरको अटल योजनामा भरोसा गरौं। उहाँको वचनबाट प्रकट भएको सत्यलाई हृदयमा राखौं। सबै कुरा अन्तत ख्रिष्टमा एकत्रित हुनेछन् भन्ने आशामा स्थिर रहौं, अनि ख्रिष्टमा पाएको उत्तराधिकारलाई सम्झदै कृतज्ञ भएर जीवन बिताऊ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420979797।

0: आजको हाम्रो यो एफएससीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850124934।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका
1: यता जाउँ आफै उता जाउँ आफै होइरहने
2: साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो, अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने, अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी, स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ, अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री दैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी, सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित, जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 वटा उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
5: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस, रिश्वत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाण्डुले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाण्डौले जनाएको छ। हाल एप मार्फत काठमाण्डु उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
6: हामी छलफल पनि गर्छौं, एक पनि हुन्छौं, एक भएर पनि देखाउँछौं। यो काँग्रेसको ऐतिहासिक छ हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम अब हामी 15 महाधिवेशनको सन्धिकट छौं। 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि असो 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यसकारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
5: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डिना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
7: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको इतर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवाज्यूले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
5: काठमाण्डु उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाण्डुमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपियाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2,165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यस्पीखन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले भिजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भद्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
8: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं। तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू
8: राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा

0: जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
1: रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
2: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
1: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको गिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईँले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
9: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ 4 सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा 1 थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौँ। त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने, भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिड्युर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभग्राहीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
8: तपाईँको परिवारमा 4 भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी।
10: आजबाट चाहिँ हामीले सम्पूर्ण खाली सवारी साधनहरूलाई चाहिँ दुवै तर्फ यातायात सुचारू भएको छ। शिशु विवाह यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र एसयुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको

0: पहिरो जोखिम क्षेत्र हो. अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ. हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ. डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो पत्री गरिसकेको छैन. त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो. ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर जस्तो चलाउन चाहिँ अलिक भएन. ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ. स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अझै पनि छन्. पहिरोको चाहिँ सम्भावना रहिने राख्छ. अब एक किसिमको भिड त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समावित एरिया नै हो. त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सड़कको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ.
1: कृष्णफेर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी. रसुवा बाढ़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ. उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं.
2: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नु भएको छ. यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ. त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ. त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ. जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ.
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ. तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ. आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला.
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. सांसदको सिकाई निरन्तर जारी रहने
4: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई. चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ.
3: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब हेलो सांसद.
7: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिसहरू.
4: नमस्ते.
7: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
4: आशा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेका थिएँ. एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुईदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो. त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो. भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ.
7: दोस्रो कानून
4: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सङ्घीय हिसाबले गर्नुपर्ने. अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेऱ्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त. सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ भनेपछि त्यो कानूनमा काम गर्नुपर्ने छ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन हामी छलफल गर्छौँ
8: भनेको पुल पुलिस आएर बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
4: त्यस्तो होइन त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ मैले त्यही भनिरहेको छु तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ तर त्यो पर्यो भने वार्डलाई भन्दैन प्रदेशलाई भन्दैन पालिकालाई भन्दैन त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यो तिनैवटा सरकारका निकायहरूसँग किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा मलाई लागिरहेको छ
8: अहिले त त्यसै तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ
4: यस्तो छ अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन म धेरैजनालाई भन्छु तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो नियमितै गर्नुपर्छ भन्ने त हुँदैन तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु
8: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाने गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ
4: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कुल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन यहाँ चाहिँ विचारमा एकदम सत्ता पक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ संवाद हुन्छ तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु
8: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो आत्मीयता भयो
4: त्यो हामी कोसिस गरिरहेको छौँ म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु हामीले चाहिँ जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभावजन्य विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले त्यस कारणले उहाँहरूलाई चाहिँ फ्याट्ट चिनिहालिन्छ किनकि यो कंग्रेसको हो यो एमालेको हो यो माओवादीको होइन उहाँहरूको संख्याको कारणले पनि होइन त हामीसँग संख्या त अहिले 182 छ भने चाहिँ हामीसँग संख्या धेरै छ त्यहाँ कहिले काहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु त्यही भएर तर तपाईँले अघि भन्नुभयो सांसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ कसैको मन्त्री र सांसदको अनुभव छ कोही चाहिँ सांसदको मात्रै अनुभव छ कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा के भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो बेस्ट प्र्याक्टिस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन
8: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी
4: दुइटै कुरा हो मैले चाहिँ हजुरलाई कहाँ भन्छु जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ हामी जीवन नै सिकायो मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ उहाँहरूबाट पनि सिकिरहन्छु जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: क्यास्तो फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
3: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
2: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
2: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र CIN
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
5: नमस्कार देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को प्रस्तुति कार्यक्रम पोषण सम्वादमा यहाँहरूलाई हार्दिक स्वागत छ म दीपक आचार्य कार्यक्रम पोषण सम्वाद देशभरिका विभिन्न रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले सुन्न र हेर्न सक्नुहुन्छ कार्यक्रम पोषण सम्वादमा आज हामीले विशेष गरेर बालबालिका तथा युवाहरूको आफै पनि सचेतना फैलाउनको लागि पोषण सुधारका लागि त्यसमा सहभागिता र उहाँहरूको भूमिका कस्तो हुन्छ भन्ने बारेमा कुराकानी गर्न गइरहेका छौं कुराकानीका लागि हामीसँग हुनुहुन्छ ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपको सदस्य एवं ललितपुरको बुगमतीमा रहेको ओडा स्तरीय बाल क्लबको अध्यक्ष सुनिश्चित रम्तेल र उहाँ लामो समयदेखि बाल अधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागिता जनाइसक्नु भएको छ

रेडियो बिहानी 97.6 मेगाहर्जको बिहान 6:35 बजेको समाचार सुरु फेरोमा म शर्मिला साक्यको नमस्कार। तपाईं यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा थाहादेखि सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: उतारको सम्वत रकम झण्डै 14.5 रुपियाँ पुगे। र विश्व एसियन गेम्स 2026 अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल इन्डोनेसियासँग 3-0 स्वरूपमा पराजित। अब समाचार विस्तारमा। नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङले पार्टीको 15 महाधिवेशन अन्तर्गत जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ। जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कार्य समिति बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि निर्वाचन विश्वास आचार्य संघको परामर्शमा धादिङमा हुने अधिवेशनहरूको कार्यतालिका तय गरेको हो। निर्णय अनुसार वडा अधिवेशनको असोज 5 गते, गाउँपालिका र नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा केन्द्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते हुने भएको छ। यसअघि नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि छनौटको ढाँचा तथा विभिन्न तहमा उम्मेद्वारी दिँदा बुझाउनु पर्ने मनोनय शुल्क सम्बन्धी मापदण्ड समेत सार्वजनिक गरिएको थियो। कांग्रेसको उडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनौट हुने व्यवस्था रहेको छ। क्षेत्रीय प्रतिनिधि तथा विभिन्न तहका पदमा उम्मेद्वारी दिँदा लाग्ने मनोनय शुल्क सम्बन्धी व्यवस्था पनि पार्टीले तय गरेको छ। धादिङमा सार्वजनिक गरिएको नयाँ कार्यतालिका अनुसार अब वडा स्थानीय तह तथा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन क्रमशः सम्पन्न हुनेछन्। जिल्ला कार्य समितिले निर्धारित कार्यतालिका अनुसार सम्बन्धित तहमा अधिवेशन सम्पन्न गरिने जनाएको छ। धादिङमा त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयहरूको पुनर्स्थापना तथा पठन पाठन पुनः संचालनका लागि जिल्ला विपद व्यवस्थापन समितिले शिक्षा क्लस्टरले कार्ययोजना तय गरेको छ। शिक्षा क्लस्टरको संयोजक कृष्ण कुमार श्रेष्ठले अध्यक्षतामा भदौ 31 गते बसेको बैठकले बाढ़ीमा प्रभावित विद्यालय शिक्षा तथा विद्यार्थीको अध्यावधिक आवश्यकता अवस्था समीक्षा गर्दै तत्कालीन दीर्घकालीन पुनस्थापना कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको हो। बैठकमा प्रस्तुत विवरण अनुसार बेनीघार उडन सात स्थित बुद्धि विकास आधारभूत विद्यालय र गल्छी 6 को आमलेश्वर गुरूकुलको भवन पूर्ण रूपमा क्षति भएको छ। त्यस्तै गल्छी 6 स्थित बागेश्वरी माध्यमिक विद्यालय शौचालय खानेपानी आईसीटी सामग्री कम्प्युटर विज्ञान तथा गणित प्रयोगशाला र फर्निचरमा क्षति पुगेको छ। अन्य प्रभावित विद्यालयमा पनि खानेपानी र शौचालय प्रणालीमा क्षति भएको जनाएको छ। बाढ़ीका कारण 4 जना कार्यरत शिक्षक र 5 जना अवकाश प्राप्त शिक्षक मृतक वा सम्पर्कविहीन रहेको र हालसम्मको विवरण अनुसार 20 जना विद्यार्थीले अभिभावक घुमाएको बैठकमा जानकारी गराएको छ। प्रभावित विद्यालयमा तत्काल खानेपानी र सरसफाईको व्यवस्था गरी पठन पाठन सञ्चालन गर्ने वातावरण तय गर्ने निर्णय गरिएको छ। देशकै लाइफ लाइन मानिने पृथ्वी राजमार्ग 18 दिनपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बोटेको सी पहाड़ीका कारण धादीको बेनीघार उडान गाउँपालिका 7 कृष्णभिरीमा आएको पहिरोमा नयाँ ट्र्याक बनाएर आज असोज 1 गतेदेखि पृथ्वी सञ्चालनमा ल्याइएको हो। नागढुङ्गा मुगलिङ सड़क आयोजनाको नेतृत्वमा भदौ 18 गतेदेखि भदौ 31 गते साँझसम्म निरन्तर दैनिक 18 घण्टासम्म काम गरेर नयाँ ट्र्याक खोलिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनुभयो। यात्रा गर्दा ओभर ट्र्याक नगरिकन सुरक्षित यात्रा गर्न सबैले आग्रह गरेका छन्।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।